0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-0329-29, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका

0: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे गर्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार, सन् 2026 जुलाई 4 तारीक, असार कृष्ण पक्ष चतुर्थी तिथि। आज अन्तर्राष्ट्रिय सहकारी दिवस। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा जब फेयरमा युवाको उत्साह, 51 कम्पनी, 4000 भन्दा बढ़ी सहभागी, स्वदेशमै रोजगारी सिर्जनामा जोड। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको राज्यसभा सभापति रवि लामिछानेको भनाई, आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उल्लेख। पोखरामा भएको बजार अनुगमनमा 11 व्यवसायिक कार्यवाहीमा 50,000 रूपियाँसम्म जरिमाना। बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा, किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने। नेपालको पर्यटन क्षेत्र पुनः लयमा, पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़दो। अन्तर्राष्ट्रिय खबरतर्फ, फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जनाभन्दा धेरैको ज्यान गयो। अस्ट्रेलियामा भिसा शुल्कमा व्यापक वृद्धि, अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सबैभन्दा प्रभावित हुने। र खेल खबरमा, विश्वकप फुटबल अन्तर्गत पेनाल्टी सुटआउटमा अस्ट्रियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पोखराका 12 संस्थालाई सम्मान।

0: AC, cooler, freeze, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्दो हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने

0: पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: अब समाचार विस्तारमा सुन्नुहोस्। भूषाल चोक सुरेन्द्र भूषालको घर संरक्षण बिहारी चार पर्वतका लागि 5 लाख रूपियाँ विनियोजन गरिएको सरकारले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा उल्लेख छ। अघिल्लो वर्ष संरक्षण विकास शीर्षकमा आएकोमा यसपटक व्यक्तिकै घर संरक्षणको नाममा 5 लाख रूपियाँ विनियोजन भएको हो। भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले कार्यान्वयन गर्ने गरी व्यक्तिको घर संरक्षणमा बजेट हालिएको छ। तर आफूले पनि देखेको तर व्यक्तिको घर नै तोकेर बजेट आउँदा कार्यान्वयनमा प्रश्न उठ्न सक्ने कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले बताउनु भएको छ। अघिल्लो वर्ष भूषाल चोक संरक्षणको नाममा बजेट आएको थियो, अहिले व्यक्तिकै घर तोकेर आएको छ। मिश्रले भन्नुभयो, भीरको छेउमा घर छ, लस्किएको पनि छ, तर व्यक्तिको नाममा त्यो बजेट कसरी खर्च हुने हो थाहा छैन। वार्षिक विकास कार्यक्रममा उल्लेख भएका सुरेन्द्र सोही ओडाका ओडाध्यक्ष विष्णु प्रसाद भूषालका छोरा हुन्। उनी नेपाली कांग्रेस बिहारी सभापति समेत हुन्। गण्डकी प्रदेशले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा व्यक्तिको घर संरक्षणदेखि मन्दिर सामुदायिक भवनमा छरपष्ट देखिएको छ। एकातिर वैज्ञानिक अनुसन्धान प्रविधि र गण्डकी विश्वविद्यालय जस्ता प्राज्ञिक संस्थाको अनुसन्धान कोष रित्तै छ, अर्कोतिर सरकारले विश्वविद्यालयको नाम जोड़िएका तर गैर प्राज्ञिक प्राकृतिक आध्यात्मिक संस्था ब्रह्मा कुमारी ईश्वरी विश्वविद्यालयको भवन बनाउन पनि बजेट विनियोजन गरेको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि ल्याएको वार्षिक विकास कार्यक्रममा प्रादेशिक अर्थतन्त्रलाई उकास्ने भन्दा वितरणमुखी योजना ल्याएको छ। समृद्ध गण्डकी आत्मनिर्भर प्रदेशको नारा दिएको सरकारले बजेटको ठूलो हिस्सा भने अनुत्पादक वितरणमुखी र खुद्रे योजनामा छरपष्ट पारेको हो। प्रदेश सरकारले ज्ञान विज्ञान प्रविधि र रणनीतिक पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीय स्तरमा भोट बैंक बलियो बनाउने, खुद्रे मन्दिर गुम्बा र आमर समूहका भवन निर्माणमा करोड़ रूपियाँको ओइरो लगाएको छ। गण्डकी प्रदेश सरकारले मन्दिर सामुदायिक भवन लगायतमा करिब 28 करोड़ रूपियाँ विनियोजन गरेको छ। मन्दिरको नाममा दुईवटा मन्त्रालयबाट बजेट हालिएको छ। शुरूका वर्षमा मन्दिर र सामुदायिक भवनमा बजेट नहाल्ने घोषणा गरेका गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछि भने अडिक रहन सकेनन्। यसपटक त मन्दिर सामुदायिक भवन आमा समूहदेखि व्यक्तिको घर संरक्षणमा समेत बजेट विनियोजन गरिएको छ। सामाजिक विकास र पर्यटन मन्त्रालयबाट मन्दिर र सामुदायिक भवनमा बजेट हालिएको हो। सरकारले ल्याएको बजेटमा नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको गाउँमा हनुमान धाम धार्मिक पर्यटन स्थल निर्माण तथा विकासका लागि सामाजिक मन्त्रालयबाट 1 करोड़ रूपियाँ विनियोजन भएको छ। अन्य मन्दिर र धामहरूमा पनि एकीकृत विकास कार्यालय मार्फत कार्यान्वयन गर्ने गरी बजेट विनियोजन भएकोमा कांग्रेस गण्डकीका सभापति शुक्रराजले पारेको धाममा भने मन्त्रालयले नै कार्यान्वयन गर्ने गरी 1 करोड़ रूपियाँ विनियोजन भएको हो। चालू आर्थिक वर्षमा अनुमत धामकै लागि पर्यटन वाणिज्य तथा उपभोक्ता हकित संरक्षण निर्देशनालय मार्फत 40 लाख रूपियाँ विनियोजन भएको थियो। त्योभन्दा अगाडि उक्त धार्मिक पर्यटन स्थल निर्माण तथा विकास शीर्षकमा सामाजिक विकास कार्यालय कास्की मार्फत 20 लाख रूपियाँ विनियोजन भएको थियो। त्योभन्दा अघिल्लो वर्ष यही योजनामा 7 लाख रूपियाँ मार्फत मर्मत सम्भारका लागि विनियोजन भएको थियो। गण्डकी प्रदेशका 11 वटै जिल्लामा छरिएका साना ठूला मन्दिर, बौद्ध गुम्बा, मस्जिद, सन्यास आश्रम र विभिन्न जात जातिका सामुदायिक समाज तथा आमा समूहका भवनहरूका लागि मात्रै सरकारले करिब 25 करोड़ रूपियाँ विनियोजन गरेको हो। यस्ता करिब 150

65,994 विदेशी पर्यटक मुस्ताङ भ्रमणमा पुगेका थिए। यसैगरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका 61,798 तथा अन्य राष्ट्रका 4,196 जना रहेका छन्। एक्यात जोनसुम कार्यालयका अनुसार सन् 2025 जून महिनामा कुल 20,868 विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। सो महिनामा सार्क राष्ट्रका 19,694 र अन्य मुलुकबाट 1,020 विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको खबरमा उल्लेख रहेको छ। मुस्ताङ भित्रिएका भारतीय पर्यटक मध्ये 50% आफ्नै देशबाट निजी सवारी साधन लिएर मुक्तिनाथ दर्शनका लागि पुग्ने गरेका छन्। मुक्तिनाथ दर्शन गर्न मुस्ताङ पुगेका भारतीय पर्यटकको उपस्थितिले मुस्ताङ सहित म्याग्दी, बागलुङ र पोखराका होटल पर्यटकले भरिभराउँछन्। मुस्ताङ पुगेका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ। त्यसैगरी अन्य राष्ट्रका पर्यटक भने राउण्ड अन्नपूर्ण चक्रीय पदमार्ग मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन् भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटक पोखरा जोमसुम हवाई मार्ग र बेनी जोमसुम सड़क मार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन्। एक्याब लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटक मध्ये 3% मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेको। महिनामै 80,000 विदेशी पर्यटक मुस्ताङमा आजको आदर्श समाज राष्ट्रिय दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 61-450-424-98-084-46-525।
4: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा

0: 30 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 0165674558 577903 मौकाको फाइदा उठाउनुहोस्
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Interview to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyanmarga Nadipur. Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
8: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: ए साथीहरु, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
10: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
11: पाल रोग,
9: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
11: छाला यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
9: फोन 061-572-648-572-849।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
12: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेसनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
12: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेसनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
13: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
14: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
13: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
14: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
15: हेलो
16: हजुर, नमस्कार।
15: हेलो
16: नमस्कार काका, सुन्नु भएन?
15: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
16: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
15: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
16: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
15: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
16: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
15: अनि कति बेला बस्छन् त डाक्टर?
16: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
15: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
17: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
18: होम केयर सेवा
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
18: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
19: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
19: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9972-77।
20: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिका क्षेत्रका होटल रेस्टुरेन्ट चमेना गृह किराना तथा खाद्यान्न पसलहरूमा गरेको संयुक्त बजार अनुगमनको क्रममा विभिन्न कानून उल्लंघन गर्ने 11 व्यवसायलाई कार्यवाही गरेको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार देशभर होटल तथा रेस्टुरेन्टमा खाद्यान्नको गुणस्तर र सरसफाई कमजोर रहेको भन्ने गुनासो संचार माध्यममा प्रकाशित समाचार तथा सामाजिक सञ्जालमा व्यक्त चासोलाई मध्यनजर गर्दै असार 15 गतेदेखि 19 गतेसम्म सघन बजार अनुगमन गरिएको हो। पोखरा महानगरपालिका उपप्रमुख, स्थानीय जनप्रतिनिधि, सहायक प्रमुख जिल्लाधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, एकीकृत सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, संचारकर्मी तथा राष्ट्रिय उपभोक्ता मंच कास्कीका प्रतिनिधि सहभागी संयुक्त टोलीले अस्पतालको चमेना गृह, विद्यालयको चमेना गृह, होटल रेस्टुरेन्ट, डिपार्टमेन्टल स्टोर, किराना तथा खाद्यान्न पसलमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा मूल्य सूची नराख्ने, उत्पादन मिति, उपभोग्य मिति, ब्याच नम्बर तथा लेभल नभएका खाद्य वस्तु बिक्री गर्ने, सरसफाईको अभाव, खरिद बिक्रीको बिल उपलब्ध गराउन नसक्ने तथा व्यवसाय दर्ता वा नवीकरण नगरेको लगायतका कमजोरी फेला परेका थिए। कार्यवाहीमा परेका व्यवसायी मध्ये श्रीकृष्ण माछापारी रेस्टुरेन्ट पोखरा 6 बैदाम, सुनिल भ्याङ्केट तथा खुद्रा पसल न्यूटी किचन प्राली, सर्वगुण फूड्स एण्ड किचन, गुड्डे हस्पिटालिटी प्राली तथा जेनिसा केमिकललाई जनै 50,000 रूपियाँ जरिमाना गराइएको छ। केही व्यवसायबाट म्याद नागेका तथा लेबल विहीन खाद्य सामग्री नष्ट गरिएको छ भने केहीलाई सुधारका लागि निर्देशन दिएको प्रशासनले जनाएको छ। अनुगमनको क्रममा रंग हालिएका पकौड़ा, म्याद नागेका बेकरीजन्य सामग्री, अमिलो माडा, भुटेको चना, केराउ, बदाम, दालमोट, मसला लगायतका खाद्य वस्तु समेत बरामद गरी नष्ट गरिएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय कास्कीले सबै व्यवसायलाई मूल्य सूची अनिवार्य रूपमा राख्न, व्यवसाय सम्बन्धी कागजात अध्यावधि गर्न, नियमित सरसफाई गर्न, म्याद गुज्रेका वस्तु सुरक्षित रूपमा नष्ट गर्न, खाद्य सामग्रीको उचित भण्डारण गर्न, लेबल तथा उत्पादन र उपभोग्य मिति स्पष्ट भएका वस्तु मात्र बिक्री गर्न तथा खरिद बिक्रीको बिल अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ। प्रशासनले उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि आगामी दिनमा पनि नियमित तथा आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिँदै जाने बताएको छ। यसैबीच खाद्य पदार्थ गुणस्तर हीन, सरसफाई नभएको भन्दै गुनासो बढ़ेपछि जिल्ला प्रशासन कार्यालयले आफ्नो गतिविधिलाई तीव्र पार्ने क्रममा शुक्रबार लेखनाथ क्षेत्रका पसल तथा क्यान्टिनहरूमा अनुगमन गरेको छ। अर्गौचोक स्थित सृजना बैरा आवासीय माविको क्यान्टिनमा अनुगमन गर्दा सरसफाई नपुगेको र गोलभेडा सडे गलेको अवस्थामा भेटिएको पाइएको थियो। अनुगमन टोलीले उक्त क्यान्टिनलाई आवश्यक सरसफाई गर्न निर्देशन दिएको छ। त्यसै गरी अर्गौंकै शिशु अस्पतालको क्यान्टिनमा अनुगमन गरिएको छ, जहाँ पर्याप्त सरसफाई नभएको पाइएपछि सरसफाईका लागि निर्देशन दिएको छ। तल्लो गगनगौड़ा स्थित गगन माविको क्यान्टिनमा छड्के चेकजाँच गर्दा सरसफाई नपुगेको भेटिएको थियो। तुरन्त सरसफाई गरी सञ्चालन गर्न निर्देशन दिएको जानकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत दीपक कुंवरले जानकारी दिनुभयो। पोखरा तेस स्थित सिसुवाको नेउपानी किराना पसलको अनुगमनमा केही सामग्रीको उपभोग्य मिति सकिएको र पसलमा सरसफाई नभेटिएको पाइएको छ। उक्त पसलका संचालक धीर बहादुर नेउपानेलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित हुन निर्देशन दिएको छ। सोही ठाउँको जेसवाल किराना पसलमा गरिएको अनुगमनमा घिउ जस्तो देखिने फेलवेल भेटिएपछि सो नष्ट गरिएको थियो। त्यसै गरी लेखनाथकै एक बेकरी उद्योग बजार अनुगमनमा बेकरीमा सरसफाई नपुगेको पाइएको छ। अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरूङ उपभोक्ता मञ्च कास्की खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि र संचारकर्मीको सहभागिता रहेको थियो।

0: राष्ट्रिय सभाका सांसदहरूले सरकारले बजेट विनियोजन गर्दा अध्ययन गरेर प्राथमिकताको आधारमा गर्नुपर्ने र कतै बढ़ी कतै शून्य गर्न नहुने धारणा राखेका छन्। बैठकमा हिजो विनियोजन विधेयक 2083 मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकहरूमाथि छलफलमा सांसद चन्द्रबहादुर केसीले सरकारले 100 दिनको यात्रा गरिरहेको भन्दै राज्य सबै नेपालीको साझा भएको हुनाले विकासमा पनि आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो। सांसद रंजित कर्णले राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणका लागि बजेट पर्याप्त छुट्याउनु पर्ने र समयमै निर्माण सम्पन्न गर्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसद रेणु चन्दले रगतसँग साटेर ल्याइएको संघीयता भएकाले त्यसको प्रभावकारी कार्यान्वयन गरी सुदूरपश्चिमको विकासमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सांसद सावित्री मल्लले मन्त्रालयगत वार्षिक बजेट पेट्रोलियम उत्पादन सञ्चालन गर्ने भनिए पनि दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएको प्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको अर्को बैठक यही असार 20 गते शनिबार 1:15 बस्ने बैठकमा विनियोजन विधेयकका बाँकी रहेका मन्त्रालयगत छलफल हुने खबरमा उल्लेख छ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति विवरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ रूपियाँ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण 4 संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणको आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था छ। गएको चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित संक्रमण नियन्त्रणका लागि पंक्षी, अण्डा र दाना नष्ट गरिएको प्रवक्ता उपाध्यायले बताउनु भएको छ। स्वास्थ्य बीमा बोर्डले गएको मंगसिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले हिजो विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष्यताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका लागि विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी भुक्तानीको लागि रकम छुट्याउने प्रयास भइरहेको बोर्डले जनाएको छ। नेपालमा विदेशी पर्यटक आगमन बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्टहरू सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा वृद्धि भएको हो। तीमध्ये 29 5 तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 सय्या उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिरहेको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ। होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ़नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढ़ेको संकेत भएको बताउनुभयो। भारतीय पर्यटकको आगमन, पर्यटन मन्त्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनको प्रकल्पले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायका अनुसार होटल क्षेत्रमा बढ़दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुगेको छ। अन्तर्राष्ट्रिय होटल ब्राण्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि समृद्ध बन्दै गएको उहाँको भनाई छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। सन् 2024मा 11,47,576 र सन् 2025मा 11,58,459 विदेशी पर्यटक नेपाल आएका थिए। चालू वर्षको जूनसम्म 5,00,000 भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिसकेको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्, पुनः छोटो विश्राम।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेख साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लन जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-595-728, मोबाइल 9560-0279।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब
2: न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165685536, मोबाइल 9956600536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जानु लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856408082, 9861648082।
7: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणको क्षेत्रमा पर्यटन क्षेत्रको भूमिका सधैँ महत्वपूर्ण मानिँदै आए पनि आन्तरिक पर्यटनको वास्तविक योगदान र यसको आयतन बारे वैज्ञानिक अध्ययनको अभाव थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 सार्वजनिक गर्दै नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटनले पुर्याएको ठोस योगदानको विस्तृत विवरण बाहिर ल्याएको छ। पहिलो पटक पर्यटन सेटेलाइटबाट लेखा ढाँचामा आधारित रही गरिएको यस सर्वेक्षणले नेपालको कुल ग्रास्त उत्पादन जीडीपीमा आन्तरिक पर्यटन क्षेत्रको योगदान 2.65% रहेको देखाएको छ। जसले अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन बाह्य पर्यटक जत्तिकै वा त्योभन्दा बढ़ी मात्रामा स्वदेशी पर्यटकको भूमिका रहेको तथ्य उजागर गरेको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2024-25 आन्तरिक पर्यटनबाट सृजित कुल पर्यटन मूल्य अभिवृद्धि 1.44 अर्ब 49 करोड़ पुगेकोमा छ भने यसको कुल उत्पादन 3.34 अर्ब 41 करोड़ रूपियाँ रहँदा मध्यवर्ती उपभोग्य 1.87 अर्ब 34 करोड़ रूपियाँ कायम भएको खबरमा उल्लेख रहेको छ। रोटरी इन्टरनेशनल 3292 अन्तर्गत रोटरी क्लब पोखरा न्यू रोडको 17 पदस्थापना समारोह शुक्रबार पोखरामा सम्पन्न भएको छ। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर इलेक्टेड डाक्टर ईश्वरी प्रसाद ढकालले रोटरी वर्ष 2026-27 लागि अध्यक्ष राजकुमार गुरूङलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। सोही क्रममा नवनिर्वाचित अध्यक्ष गुरूङले पदाधिकारी र सदस्यलाई शपथ खुवाउनु भएको थियो। प्रमुख अतिथि डिस्ट्रिक्ट गवर्नर इलेक्टेड डाक्टर ढकालले रोटरीमा सदस्यको संख्या घट्दै जानुमा क्लबको कल्चरमा भर पर्ने बताउनुभयो। विदेशका विभिन्न क्लबहरूको उदाहरण दिँदै क्लबले गतिविधि गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले त्यसका लागि युवा सशक्तिकरणमा जोड़ दिँदै दीर्घकालीन योजना ल्याउनु पर्नेमा सुझाव दिनुभएको थियो। पत्रकार हरिनारायण गौतम सुगंगा पुरस्कार कोषबाट सम्मानित हुनुभएको छ। बिहिबार आयोजित समारोहमा उहाँलाई नगद 25,000 सहित सम्मानपत्रले सम्मान गरिएको हो। ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक गौतम नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएको छ। 3 दशकदेखि निरन्तर पत्रकारितामा लागेका सशस्त्र द्वन्द्वको समय पनि निडर भएर पत्रकारिता गरेको तथा ढोरपाटन दैनिक धौलागिरी स्टार साप्ताहिक लगायत पत्र पत्रिका र अनलाइन मार्फत सुशासन खबरदारी नागरिक सचेतनाको पक्षमा निरन्तर कलम चलाएको र असल पत्रकारको भूमिका निर्वाह गर्न सफल भएकाले उहाँलाई सो पुरस्कार प्रदान गरिएको कोषका अध्यक्ष काजी रोशनले बताउनुभयो। गौतमले श्री धौलागिरी साप्ताहिक धौलागिरी स्टार साप्ताहिक न्यू धौलागिरी राजधानी समाचार पत्र हिमाल तथा नेपाल समय लगायत साप्ताहिकमा काम गरेको अनुभव छ। उहाँ धौलागिरी एफएमका पनि अध्यक्ष रहनु भएको छ। संचारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा 85 पर्यटन प्रबन्धन कार्यक्रम सम्पन्न भएको छ। पर्यटनका लागि प्रकृति संस्कृति र अतिथ्यता मूल नारासहित संचालित 2 दिने कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोग रहेको थियो। उक्त कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न संचार माध्यममा आबद्ध 21 पत्रकारको सहभागिता थियो। सहभागी हुनेमा अधिकांश पत्रकार महिला रहेका थिए। कार्यक्रमको उद्देश्य पोखरा 23 स्थित 85 क्षेत्रको प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार प्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रबन्धन गर्नु रहेको संचारिकाले जनाएको छ। सहभागी पत्रकारले 85 प्रमुख पर्यटकीय गन्तव्य स्थानीय होमस्टे प्राकृतिक सौन्दर्य जैविक विविधता तथा धार्मिक एवं सांस्कृतिक सम्पदाको अवलोकन गरेका थिए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले पत्रकार महिलाको भ्रमणले 85 पर्यटन प्रबन्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यसबाट समाचार लेख तथा फोटो मार्फत 85 सहित त्यस क्षेत्रका पर्यटकीय सम्भावनाको उजागर हुने उहाँले अपेक्षा गर्नुभएको छ। संचारिका समूह नेपाल गण्डकीका अध्यक्ष राधिका कण्डेलले पत्रकार महिलाको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रबन्धनमा प्रभावकारी रूपमा कलम चलाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ।

0: 20 वर्ष अघि विदेशबाट फर्किएर सुन्तला खेती शुरू गर्न लागेका लागि घर परिवारलाई मनाउन पर्वतको जलजला गाउँपालिका एक बाँसखर्कका नरबहादुर पाइजालाई मुस्किल परेको थियो। भारतीय र बेलायती गोर्खा सैनिकमा भर्ती हुने प्रयास सफल नभएपछि रोजगारीको खोजीमा 3 वर्ष कतारमा बिताएपछि जन्मथलो फर्किएर सुन्तला लगाउने घर सल्लाह गर्दा बुबालाई मनाउन निकै गाह्रो भएको थियो। उहाँले भन्नुभयो, धान कोदो मकै खेती हुने खेतबारीमा काँडाधारी सुन्तला लगाएर के खान्छौ भन्ने छिमेकी र आफन्त पनि अहिले मेरै सिको गरेर सुन्तला खेतीमा लागेकोमा उहाँलाई गर्व लागेको छ। 2 दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका नरबहादुरले पछिल्लो समय नर्सरीबाट बिउ उत्पादन गर्न थाल्नु भएको छ। गुणस्तरीय र स्वस्थ सुन्तलाको बिउ उत्पादनका लागि उहाँले पाइजा नर्सरी नै दर्ता गराउनु भएको छ। गत वर्ष 35 लाखको सुन्तला र 4 लाखको बिरूवा उहाँले बिक्री गर्नु भइसकेको छ। यसपालि गत जेठ 12 गतेको असिनाले चुटेर दाना झारेकाले सुन्तला उत्पादन घट्ने उहाँको अनुमान छ। 4 लाख बराबरको 4,000 बिरूवा बिक्री भएको उहाँको भनाइरहेको छ। यस वर्ष शुरू भएपछि वैशाख 1 गतेदेखि 19 गतेसम्म विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनमा उल्लेख छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: गण्डकी प्रदेशको कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, मुस्ताङ र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिएको छ। बाँकी 5 जिल्ला घोषणाको तयारीमा रहेको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। बिहिबार कास्कीलाई घोषणा गरिएसँगै यस वर्ष पूर्ण खोप सुनिश्चित भएको जिल्लाको संख्या 6 पुगेको हो। आगामी शनिबार बागलुङ, आइतबार लमजुङ, सोमबार गोर्खा र तनहुँलाई पूर्ण खोप सुनिश्चितता र दिगोपन भएको जिल्ला घोषणा गरिने केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले बताउनुभयो। नवलपुरलाई यही असार मसान्तभित्र घोषणा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। जन्मेदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको छ। पहिलो पटक विक्रमसम्म 2075 गण्डकी प्रदेश नै पूर्ण खोप सुनिश्चित घोषणा भए तापनि वर्षिनै हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता र दिगोपन घोषणा गर्ने गरिएको खोप अधिकृत ले जनाउनु भएको छ।

नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेला बोलाउने निष्कर्ष निकालेको छ। शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा बसेको बैठकले असारभित्रै राष्ट्रिय भेला बोलाएर आगामी गन्तव्य तय गर्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले बताउनुभयो। त्यसकारण यो असार 22 महाराजगंजको चुनादेवीमा खोलिएको सम्पर्क कार्यालयमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने उहाँको भनाइरहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 6 कार्यालयले वडाका महिलाहरूलाई लक्षित गरेर आयोजना गरेका विभिन्न सिपमूलक तालिमको शुक्रबार एक समारोहगवित समापन भएको छ। स्थानीय स्तरमै उपलब्ध स्रोतको परिचालन र महिलाहरूको आर्थिक सशक्तिकरणका लागि ती तालिमहरू आयोजना गरिएका थिए। तालिम सफलतापूर्वक समापन भएको अवसरमा शुक्रबार एक विशेष कार्यक्रमका बीच प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो। सो प्रमाणपत्र वडाध्यक्ष विष्णु बहादुर भट्टराईले वितरण गर्नुभएको हो। वडा कार्यालयले महिलाहरूको रूचि र व्यावसायिक आवश्यकतालाई ध्यानमा राख्दै 3 विधामा तालिम सञ्चालन गरेको थियो। यो तालिम असार 1 16 गतेसम्म सामुदायिक सेवा केन्द्र बैदाम कास्कीको हलमा सञ्चालन गरिएको थियो। महिलाहरूलाई व्यावसायिक रूपमा झोला उत्पादन गर्न सक्षम बनाउने उद्देश्यले असार 3 19 गतेसम्म आशा फाउण्डेशन बिरौटा कास्कीमा आयोजना भएको थियो। सजावट र बजारमा माग गरिएका गुडियाहरू तयार पार्ने सम्बन्धी यो तालिम असार 6 16 गतेसम्म सामुदायिक सेवा केन्द्र बैदाममा सञ्चालन भएको थियो। समापन कार्यक्रममा अध्यक्ष एवं पोखरा 6 वडाध्यक्ष विष्णु बहादुर भट्टराईले तालिममा सिकेको सिपलाई घरमा मात्र सीमित नराखी व्यावसायिक रूपमा अगाडि बढ़ाउन आग्रह गर्नुभयो। वडावासीलाई आत्मनिर्भर र उद्यमी बनाउन वडा कार्यालयले सधैँ प्राविधिक तथा नीतिगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागीलाई स्वागत मन्तव्य राख्दै वडा सदस्य भीमा जलारीले महिलाहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रम निरन्तर अगाडि बढ़ाइने बताउनु भएको छ। कार्यक्रममा वडा सचिव विष्णु प्रसाद शर्मा, सामुदायिक सेवा केन्द्र बैदामका उपाध्यक्ष अनिल थापा, वडा सदस्य वासुदेव बराल लगायतले प्रशिक्षार्थीहरूलाई उत्पादित सामग्रीको बजार व्यवस्थापन र व्यावसायिक निरन्तरताको लागि शुभकामना दिनुभएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरू सुशील परियार, रेणु सुनार, विष्णु माया लामिछानेले तालिमको अनुभव सुनाउनु भएको थियो। उहाँहरूले छोटो समयमै राम्रो सिप आर्जन गरेको बताउनु भएको छ।

नेपाल चीन सम्बन्धको आयाम दुई दशकको इतिहासको शताब्दीौं लामो फेयरिस्तसँग जोड़िएको दुई देशका उच्च नेतृत्वले औंलाउनु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहमा दुई देशको सम्बन्धको लामो इतिहास, चिनिया कम्युनिष्ट पार्टीको विकास र चीनको समृद्धिको इतिहाससँग गहिरो रूपमा जोड़िएको औंल्याइएको हो। समारोहमा बोल्दै नेपालका पूर्व प्रधानमन्त्री नेपालका लागि चीनका राजदूत सहित नेपालका उच्च नेतृत्वले दुई देशको सरकार र राजनीतिक दलको विकास र उतार चढ़ावसँगै छिमेकी सम्बन्ध अगाडि बढ़ेकोमा सहमति व्यक्त गर्नुभएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 100 दिन पूरा भएको छ। सरकारले काम शुरू गरेको पहिलो दिनमा नै देशैभर नागरिकमा उत्साहको संचार भएको छ। सबैभन्दा महत्वपूर्ण कुरा अतिक्रमण हट्ने, फेवाताल चाक्लो बन्ने र फेवाको सुन्दरता फेरि फर्किनेमा सरकारप्रति स्थानीय विश्वस्त छन्। नयाँ सरकार आएपछि सबैजसो सरकारी कार्यालयको सेवा प्रवाहमा फरक पनि आएको छ। काम चाँडो भएको, कर्मचारीले राम्रो व्यवहार गरेको र झन्झट कम बेहोर्नु परेको सेवाग्राहीको अनुभव छ। पोखरा 15 का बासिन्दा रमेश शर्माले सरकारी कार्यालयमा फरक व्यवहार भएको अनुभव सुनाउनुभयो। सरकारले लिएका निर्णय र कामबारे सामाजिक सञ्जालदेखि टोलमा बहस भइरहेको छ। अहिलेका बहस भने केही रचनात्मक आशावादी खालका छन्। पत्रकार अनिशा श्रेष्ठले रातरात परिवर्तनको अपेक्षा पूरा नहुने भएकाले केही समय पर्खिनुपर्ने विचार राख्नुहुन्छ। प्रजातन्त्र आएको 3-4 दशकमा नसुध्रिएका कुरा अहिले 3 महिनामै कायापलट हुन्छ भन्ने सोच्नु हुँदैन। नागरिकमा आशावादी नजर देखिएकाले सकारात्मक काम सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ। गत भदौको जेएनजी आन्दोलनमा सबैभन्दा बढ़ी क्षति हुने मध्ये कास्की जिल्ला पनि पर्छ। खरानी टकटकाएर उठेका सरकारी कार्यालय नयाँ सरकारको निर्देशनसँगै जनताको अपेक्षा पूरा गर्न लागि परेका छन्। आन्दोलन क्रममा कास्की जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात कार्यालय, प्रदेशका सबैजसो कार्यालय, पोखरा महानगरपालिकाका वडाहरूमा समेत क्षति पुगेको थियो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालले संघ सरकारको निर्देशन बमोजिम सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाइएको बताउनुहुन्छ। जिल्ला प्रशासनकै ध्वस्त भएको भवनमा अझै मर्मत भइसकेको छैन, तर कर्मचारीलाई आवश्यक स्रोत साधनको कमी छ। अनुगमनलाई तीव्रता दिने, अतिक्रमित संरचना अभियानकै क्रममा हटाउने, सेवा प्रवाह सुधार जस्ता काम भइरहेका छन्। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो काम फेवातालको मापदण्ड कायम गर्न चाहिने जग्गाको मुआवजा दिन सक्ने ताल फराकिलो बनाउने काम आफ्नो पहिलो प्राथमिकतामा परेको बताउनुभयो। प्रतिनिधि सभा सदस्य उत्तम प्रसाद पौडेलले सरकारले सुशासनलाई प्राथमिकतामा दिएको जनाउँदै अब पूर्वाधार निर्माण र नागरिकको उत्साह भर्ने कामतर्फ ध्यान दिइरहने बताउनुहुन्छ। संघीय सरकारले खोला, नदी र सार्वजनिक जग्गाको अतिक्रमण हटाउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो। संघीय सरकारको निर्देशनपछि पोखरा महानगरले फिर्के खोला वाहाब क्षेत्रमा बनेका संरचनामा डोजर चलाएको छ। त्यहाँ बनेका संरचनामा भने पूर्ण भत्किएका छैनन्। 4 दशक अघि अधिकरण भई मनोमानी रूपमा बिक्री र सुकुम्बासीले बसोबास गरेको पोखरा बस पार्क पनि खाली गरिँदैछ। सरकारले गरेको यो कामको ठूलो प्रशंसा भएको, सुशासनको आभास, फेवतालको सुन्दरता फर्किने आशा आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा बाढ़ी बग्ने गरी पानी परेको थियो। आज दिउँसो पनि र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा र कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ। महाशाखा अनुसार आज राति पनि गण्डकी, लुम्बिनी र कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगमा एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा अत्याधिक गर्मीको कारण थप 2000 जना भन्दा धेरैले ज्यान गएको विवरणमा उल्लेख गरिएको छ। गएको जून महिनाको 22 देखि 28 तारीकसम्म कृतिमानी स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्ता थप 2025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीको कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफेनलाई उद्धित गर्दै खबरमा उल्लेख छ। अस्ट्रेलियाले संघीय सरकारको नयाँ आर्थिक वर्ष 2026-27 को शुरूआतसँगै यही जुलाई 1 देखि लागू हुने गरी विभिन्न भिसा शुल्कमा उल्लेख्य वृद्धि गरेको छ। यस निर्णयले विशेष गरी अन्तर्राष्ट्रिय विद्यार्थी, अध्ययनपछि रोजगारी गर्ने तथा विदेशी कामदारलाई प्रायोजन गर्ने कम्पनीहरूमा थप आर्थिक भार पर्ने भएको छ। नयाँ व्यवस्था अनुसार विद्यार्थी भिसा शुल्क 2000 अस्ट्रेलियन डलरबाट बढ़ाएर 2500 डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केप भेर्डलाई हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केप भेर्ड अर्जेन्टिनासँग 3-2 गोलले पराजित भएको थियो। खेलको निर्धारित समय 1-1 गोलको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाउनु भएको थियो। तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भेर्डले बराबरी गोल फर्कायो। उसका रायन मेडन्सलेको पासमा डोरायो र गोल भयो। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान पक्का बनाएको हो। यसैबीच गैराती भएको खेलमा पेनाल्टी सुटआउटमा हराउँदै अस्ट्रिया इजिप्ट पहिलोपटक विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेको खबरमा उल्लेख छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस 23 जून 2026 अवसरमा पोखरामा आयोजना भएको सप्ताहव्यापी कार्यक्रममा सहयोग गरे अनुसार पोखरामा रहेका विभिन्न 12 संस्थालाई सम्मान गरिएको छ। शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर आदर्श समाज राष्ट्रिय दैनिक, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स, समाधान राष्ट्रिय दैनिक, ढोरपाटन राष्ट्रिय दैनिक, क्रिस्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सरांकोट एफएम, एभरेस्ट एफएम, माउन्ट अन्नपूर्ण मावि, हिल पोइन्ट मावि, नागरिक समाज, वडा नम्बर 5 र समय नेपाल टीभीलाई सम्मान गरिएको नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेज बहादुर गुरूङले बताउनुभयो। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राष्ट्रिय ओलम्पिक एकाडेमीको पहलमा प्रदेश खेलकुद परिषद गण्डकी, कास्की जिल्ला खेलकुद विकास समिति र पश्चिम त्रितना हेडक्वार्टर विजयपुरमा खेलकुदमा माइण्डफुलनेस, मोटिभेशन तथा ओलम्पिक इतिहासको विषयमा परामर्श गराइएको थियो। सोही अवसर पारेर भूपु खेलाड़ी मंचको आयोजना तथा पोखरा महानगरपालिका नम्बर 1 को विशेष सहयोगमा 5 किलोमिटर सड़क दौड़ प्रतियोगिता समेत आयोजना गरिएको अध्यक्ष गुरूङले उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल भूतपूर्व खेलाड़ी मंचका अध्यक्ष दिलबहादुर गुरूङ, सचिव महेश पौडेल, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स गण्डकी प्रदेश प्रमुख पुष्कर भट्टराई, मंचका सल्लाहकार संयोजक दिलबहादुर गुरूङ, सल्लाहकार अशोक पालिखे, नारायण कार्की, मंचकै प्रथम उपाध्यक्ष खेम बहादुर गुरूङ, द्वितीय उपाध्यक्ष कृष्ण तिमिल सिन्हा, मंचकै आदर्श समाज दैनिकका प्रधान सम्पादक कृष्ण बास्तल लगायतको सहभागिता रहेको थियो। स्मरण रहोस् ओलम्पिक दिवस 23 जूनको अवसरमा यसअघि काठमाडौँमा भएको कार्यक्रममा मोफसलमा क्रियाशील नेपाल भूतपूर्व खेलाड़ी मंचलाई प्रतिष्ठित एनओसी प्रेसिडेन्सियल अवार्डबाट सम्मान गरिएको थियो भने मंचका आजीवन सदस्य तथा पोखराका फोटो पत्रकार सुदर्शन रंजितलाई एनओसी बेस्ट क्यामेरा पर्सन अवार्ड 2026 सम्मान गरिएको थियो।
र नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनशीपमा स्वर्णसहित 3 पदक जितेको छ। भूटानको थिम्पूमा जारी प्रतियोगितामा स्वर्णसहित नेपालले समान एक एक रजत र काँस्य पनि जितेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जानकारी दिनुभएको छ। खेल खबरसँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः पठन। पोखरा जब फेयरमा युवाको उत्साह, 51 कम्पनी, 4,000 भन्दा बढ़ी सहभागी, स्वदेशमै रोजगारी सिर्जनामा जोड़। नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको राष्ट्रपा सभापति रवि लामिछानेको भनाई। आगामी दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने उल्लेख। पोखरामा भएको बजार अनुगमनमा 11 व्यवसायिक कार्यवाहीमा 50,000 रूपियाँसम्म जरिमाना। बर्डफ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा। किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने। नेपालको पर्यटन क्षेत्र पुनः लयमा। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़दो। अन्तर्राष्ट्रिय खबरतर्फ, फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जना भन्दा धेरैको ज्यान गयो। अस्ट्रियामा भिजा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सेवा सबैभन्दा प्रभावित हुने। र खेल खबरमा विश्वकप फुटबल, पेनाल्टी सुटआउटमा अस्ट्रियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा पोखरामा 12 संस्थालाई एकैसाथ सम्मान। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुने। बढ्दो अन्तर्राष्ट्रिय खबरतर्फ, फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जना भन्दा धेरैको ज्यान गयो। अस्ट्रियामा भिजा शुल्कमा व्यापक वृद्धि। अन्तर्राष्ट्रिय विद्यार्थी र कामदार सेवा

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-0329-29, 98028-59-321, 061-581-8071।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: ओहो नासर बे, कति छाबो डिजाइन बे मारेकन खिनानी खनि तोला
4: खनै दिवा नासर बे, रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला।
3: ए नै साबा मारो दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मारो चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे।
4: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ। चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
3: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
4: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा दिलन चन्नै यामो
3: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान मि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
7: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स मान

0: एटेचमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 0165371638, वेबसाइट www.lagrandi.edu.np।
0: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 0164117777, मोबाइल 98569972।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 0161533123, 98028750701, 98028750702।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
0: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ।
8: विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
9: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29।
11: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
12: हिमस्टार फर अ कम्प्लिट होम।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर
1: कैंसर को संपूर्ण उपचार विराटनगर में सबै प्रकार का कैंसर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरु उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
3: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्छन् त डाक्टर?
1: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
4: पाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयु सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
3: फोन 061-572-648, 572-849।
5: खुट्टु खुट्टु पियो या सिपमा रमायो,
6: अब गर्दी लाइकी चीज़ को हर्दी,
7: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
8: जलवायु परिवर्तन र रेड क्रस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
9: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
8: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
9: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
8: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
9: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
8: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
9: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
8: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाइ पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ, प्राविधिक मित्र दिल्लुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङ 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्स्याङ 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणका लागि आदिवासी जनजातिको संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्दै आएका छौं। हाल नेपाल आदिवासी जनजाति महासंघको साइनो परियोजनाले परियोजना सञ्चालन भएका जिल्लाहरूमा सांस्कृतिक सम्पदा निर्माण तथा पुननिर्माणका कामहरू समेत सम्पन्न गरिसकेको छ। यसै सन्दर्भमा आज हामीले लमजुङ जिल्ला कोलासोतर गाउँपालिका वडा नम्बर 4 भुजुङमा यो परियोजना अन्तर्गत गाउँको सांस्कृतिक सम्पदा एवं धरोहरहरू युम्पो, सिल्दो, कोइबदी पुननिर्माण र निर्माणमा सहयोग गरेको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा केन्द्रित रहेर गरेको कुराकानी तपाईलाई सुनाउनेछौं। कार्यक्रमको शुरूआतमा सुनौं कोलासोतर गाउँपालिका वडा नम्बर 4 वडा अध्यक्ष एवं साइनो परियोजना व्यवस्थापन समिति भुजुङका अध्यक्ष नारायण गुरूङसँगको यो कुराकानी। अध्यक्षज्यू, कार्यक्रम साइनोमा तपाईलाई स्वागत छ।
1: नमस्ते, धन्यवाद छ हजुर।
0: तपाईँको गाउँ भुजुङलाई चाहिँ एक वडा एक गाउँको रूपमा पनि चिनिन्छ, अनि गाउँको परम्परागत संस्कृति संस्कार जोगाउन चाहिँ वडाले कस्तो काम गरिरहेको छ नि?
1: यो भुजुङ गाउँ समुद्री सतहबाट 1600 मिटरमा अवस्थित एक गाउँ, एउटा वडा प्राविकमा चाहिँ एक गाउँ एक बाघ गाविसले परिचित, यो लमजुङ जिल्लाको सदरमुकाम बेसारबाट 9 कोस टाढा रहेको एउटा गुरुङ बस्ती हो। यसमा नितान्त गुरुङहरूको बहुल्यत्य रहेको हुनाले यसमा गुरुङहरूमा रहेको संस्कृतिहरू जुन मौजदा छ त्यसमा चाहिँ नि विशेष गरेर घाँटो अनि कृष्ण चरित्र अनि आफ्नो भाषा भेषभूषा यी यावत कुरो अहिलेसम्म मौजदा छ। त्यसमा यसको संरक्षणको लागि हामीले रीतिथिति समितिमा नै यसको ठुलो निर्णय गरेर यसलाई चाहिँ विभिन्न समिति बनाएको छ। त्यसकारण त्यो समितिबाट यसलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा निर्णय गरेर नै यो अगाडि बढ़िराखेको छ।
0: स्थानीय सरकारले पनि अहिले परम्परागत रूपमा रहेको संस्कृति संरक्षण गर्न प्रवर्धन गर्नको लागि चाहिँ विभिन्न कामहरू बनाउँदै गर्दै आएको छ, अनि यहाँहरूको वडाले पनि त्यस्तो केही नीति तथा कार्यक्रमहरू चाहिँ समावेश गरेर काम गर्दै जानुभएको छ।
1: हो, अवश्य नै। यो चाहिँ नि गुरुङ बहुल्यत रहेको गाउँ भएको हुनाले गुरुङहरूको एउटा साझा थलोको रूपमा यो विशेष गरेर सांस्कृतिक संरक्षणको धरोहरको रूपमा रहेको यो पछिल्लो समयमा कुइँबो ढिङ निर्माणको लागि वडाले पनि अहिलेसम्म चाहिँ नि वडाबाट त्यो कुइँबो ढिङ निर्माणको लागि 7 लाख बजेट छुटाइसकेको छ भने अहिले पनि हामीले 3 लाख बजेट राखेका छौँ। त्यसको चाहिँ नि कुइँबो ढिङ संरक्षणको लागि यो कम्पनी तार जाली गर्ने भनेर हामीले छुट्याएका छौँ। अवश्य पनि यसले संस्कृति संरक्षणमा ठूलो टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
0: तपाईँको गाउँ भुजुङमा चाहिँ विगत 2 वर्ष भन्दा पनि बढी भयो होइन नेपाल आदिवासी जनजाति महासंघको चाहिँ साइनो परियोजनाले काम गर्दै आएको छ। यो कार्यक्रमबाट चाहिँ गाउँलेलाई चाहिँ के फाइदा भएको छ नि?
1: अवश्य नै, यो संस्कृति संरक्षणको विषयमा अथवा चाहिँ गुरुङहरूको ऐतिहासिक धरोहरको रूपमा रहेको विशेष गरी हामीले परापूर्व कालदेखि पुज्दै आएको यो ऐतिहासिक चाहिँ देवी देवताका थानहरू जुन जुनै अवस्थामा पुगिसकेको थियो त्यस्तै अवस्थामा विगत 2 वर्ष अगाडिदेखि आदिवासी जनजाति महासंघको जुन एउटा संस्थाबाट विशेष गरी भुजुङमा पनि उहाँहरूको एउटा कार्यक्षेत्र तोकिएको हुँदा त्यसमा आदिवासी जनजातिहरूको हक र अधिकारको बारेमा उहाँहरूले सुसूचित गर्नु त गरेको छ नै, त्यस विषयमा पनि आदिवासी जनजाति र यो प्रकृति सम्पदाहरूको बीचमा जुन किसिमको सम्बन्ध छ त्यो विषयमा उहाँले सुसूचित गरिरहेको छ भने गर्दै आइरहेको छ भने र यहाँ भएका ऐतिहासिक धरोहरको विषयमा पनि संरक्षणको विषयमा पनि उहाँले ठूलो लगानी गरिराखेका छ। त्यसमा चाहिँ यो अहिले पहिलो चोटि यो सांस्कृतिक ऐतिहासिक धरोहरहरूको संरक्षणको लागि 20-22 लाख बराबरको चाहिँ योजना बनाएर चाहिँ हामीले यसको कार्यान्वयन पनि गरिसकेको छ। त्यसमा चाहिँ पहिलो रूपमा हामीले पहिलो बैठकमा नै निर्णय गरेर यो गुरुङहरूले अथवा भुजुङवासीले पुज्दै आइराखेको सिल्डो देवता र यिम्पो देवताको जुन चाहिँ जीर्ण उद्धार गर्ने हामीले निर्णय गर्यौं। त्यसमा हामीले 10,12,000 खर्चेर हामीले त्यसको चाहिँ कम्पाउन्डिङ गरिसकेका छौं बहिनी। त्यसकारण यो आदिवासी जनजाति हाम्रो भुजुङवासीको लागि एउटा अति नै चाहिँ सहयोगको रूपमा रहिआएको छ। अहिलेसम्म
0: आदिवासी जनजाति महासंघबाट चाहिँ जुन परियोजना बन्यो होइन, अब यो इम्पो सिन्धु अनि त्यस्तो गैवदीको लागि पनि सहयोग गरेको कुरा यहाँले पनि भन्नुभएको छ र त्यो सहयोग प्राप्त भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ यहाँहरूले कसरी प्रयोगमा ल्याउनुहुन्छ अथवा त्यसको संरक्षणको चाहिँ यहाँहरूको अथवा वडाको योजना चाहिँ के छ नि?
1: त्यसलाई चाहिँ हामीले अब जीर्ण उद्धार त उहाँहरूले चाहिँ गरिसकेको छ ती योजनाहरू र यसलाई लङ लास्टिङ रूपमा गर्नको लागि हामीले यसमा चाहिँ विभिन्न चाहिँ समितिहरू बनाइसकेका छौँ होइन। 1 नम्बर टोलदेखि 4 नम्बर टोलसम्म साबिकको 4 नम्बर वडासम्मले सिल्दो देवताको जुन चाहिँ जीर्णोद्धार गरिसकेका छ यो जनजाति महासंघबाट, त्यसलाई चाहिँ बेला बेलामा मोनिटरिङ गर्ने, हेर्ने, संरक्षण गर्ने। टोल नम्बर 5 सम्मकाले सिल्दोलाई बेला बेलामा हेर्ने, यो चाहिँ कम्पनी भइसकेका छ। अनि टोल नम्बर 6 देखि 8 काले अथवा 9 सम्मकाले चाहिँ यो इम्पोलाई बेला बेलामा हेर्ने, अब त्यो बिग्रियो भत्केछ अथवा फेरि मर्मत गर्नुपर्छ पर्दैन यी कुराहरूमा हेर्ने एउटा समिति बनाएका छौँ हामीले होइन। त्यसरी चाहिँ यसको चाहिँ संरक्षण गर्ने भनेर हामीले निर्णय गरिसकेका छौँ।
0: अरू गाउँको हेरेर चाहिँ के युवा पुस्ताहरूको पनि राम्रै उपस्थिति छ होइन, त्यसै गरेर महिलाहरू पनि एकदमै सक्रिय हुनुहुन्छ र महिला र युवा पुस्तालाई लक्षित गरेर चाहिँ यहाँहरूले कस्तो कस्तो कार्यक्रमहरू चाहिँ गर्दै आउनुभएको छ अथवा वडाले चाहिँ अथवा यो आदिवासी जनजाति महासंघले आयोजन गरेको कार्यक्रमहरूमा सहभागिता चाहिँ कस्तो छ नि?
1: धेरै राम्रो प्रश्न उठाउनुभयो। अहिलेको चाहिँ समस्या भनेको युवाहरू जसरी चाहिँ विदेशमा चाहिँ पलायन भइराखेको छ, अब त्यसलाई कसरी रोक्ने भन्ने विषयमा आदिवासी जनजाति महासंघ र हामी बीचमा बैठक बसेर विभिन्न शिक्षामूलक तालिमहरू दिने भनेर चाहिँ हामीले दिइसकेका छ। त्यसमा चाहिँ महिला लक्षित कार्यक्रम भनेको यो सिक के अरे राडी पाखी घुम्ने तालिमहरू हामीले दिइसकेका छ होइन। त्यस्तै प्रकारले युवाहरूको विषयमा विभिन्न किसिमको तालिमहरूमा हामीले पार्टिसिपेन्टको लागि यहाँबाट छनौट गरेर निर्णय गरेर इच्छुक चाहिँ युवाहरूलाई पठाइसकेका छौँ। त्यसमा विभिन्न किसिमको चाहिँ बेकरी, प्लम्बिङ, कफी बनाउने अनि ड्राइभिङ अनि इलेक्ट्रिसियन यस्ता तालिमहरू दिइसकेका छ भने त्यसबाट चाहिँ पक्कै पनि ती युवाहरूको चाहिँ रोजगारमा धेरै किसिमको टेवा पुग्नेछ भन्ने हामीले आशा लिएका छौँ।
0: अहिले परियोजनाले नै गाउँको केही युवाहरूलाई चाहिँ छनौट गरेर तालिम पनि दिइरहेको छ यहाँले भन्नुभयो होइन, र उहाँहरूको तालिम चाहिँ कतिको व्यावहारिक रूपमा चाहिँ कतिको राम्रो छ अथवा के छैन यहाँहरूले कहिले अनुगमन अथवा त्यस्तो केही गर्नु भएको छ अथवा आउने दिनमा चाहिँ अझ युवा लक्षित कार्यक्रमहरू चाहिँ के गर्ने योजना चाहिँ यहाँले बनाउनु भएको छ?
1: अब विशेष गरी यो चाहिँ स्थानीय लेभलमा नै तत्काल उपलब्ध हुने कच्चा पदार्थहरूबाट विभिन्न किसिमको चाहिँ वस्तुहरू उत्पादन गरेर त्यसलाई बजारीकरण गर्न सकिने विषय वस्तुहरू हामीले चाहिँ छलफल गरेर नै यसको निर्णय गरेर उहाँहरूलाई अनुरोध गरिराखेका छौँ भने त्यसमा चाहिँ विशेष गरेर आलु यहाँ कच्चा पदार्थ चाहिँ परापूर्व कालमा हाम्रो चाहिँ जीवनयापनको एउटा स्रोत हो, त्यो यसकारण यो आलो प्रशोधन गर्ने सरलीकरण रूपबाट प्रशोधन गर्ने मेसिन अथवा चाहिने छिटो छरितो रूपबाट छोटो समयमा नै धेरै उत्पादन गर्न सकिने त्यस्तो प्रविधिहरू छ कि भन्ने हिसाब किताबबाट हामीले अनुरोध गरिराखेका छौँ। उहाँहरूले पनि त्यो खोजिराखेका छ। त्यस्तै प्रकारबाट निगालाबाट बन्ने विभिन्न किसिमका चाहिने उद्योगहरू हामीले सञ्चालन गर्न सक्छौँ। त्यसको लागि पनि चाहिँ उहाँहरूसँग हामीले अनुरोध गरिराखेका त्यसमा चाहिँ उहाँहरूले मात्र भ्याउँदैन भने वडाले पनि त्यसको लागि बजेट छुट्याउने बजेट छुट्याएर नै साझेदारीको रूपमा ती उद्योगहरू सञ्चालन गर्ने चाहिँ उहाँहरूसँग निवेदन पनि गरिसकेका छौँ र हाम्रो चाहिँ आगामी योजना पनि त्यो रहेको हुँदा पक्कै पनि त्यो चाहिँ निकट भविष्यमा नै स्वीकृति हुन्छ र त्यो सञ्चालन हुन्छ भन्ने हामीले आशा लिएको छ मैले।
0: हजुर, अब स्थानीय सरकार त्यो माथि नै अब वडा अध्यक्ष हुनुहुन्छ, सँगसँगै अब साइनो परियोजना व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ होइन, र समग्र यो साइनो परियोजना चाहिँ भुजुङमा लागू भइसकेपछि चाहिँ धेरै फाइदा भएको पनि यहाँले भन्नुभयो र आउने दिनमा पनि उहाँहरूसँग चाहिँ तपाईँको केही अपेक्षा छ भने चाहिँ भन्नुहोस् न।
1: यो एउटा जनजातिको हक र अधिकार सुनिश्चित गर्ने र हक र अधिकार मात्र होइन जनजातिहरूको चाहिँ भविष्यलाई सुनिश्चित गर्ने अथवा सुनिश्चित गर्न सिकाउने एउटा संस्था भएको हुनाले हामीलाई धेरै आशा छ। किनभने अहिले चाहिँ छोटो समयमा नै उहाँहरूले यो भुजुङमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू विशेष गरी जलवायु परिवर्तन सम्बन्धी तालिमहरू गोष्ठीहरू सेमिनारहरू गरिसकेका छ। त्यसबाट जनजातिहरूको हक र अधिकार प्लस चाहिँ प्रकृति र जनजाति बीचको जुन सम्बन्ध छ त्यसलाई चाहिँ आज कसरी चाहिँ संरक्षण गरेर त्यो अगाडि लान सकिन्छ भन्ने विषयमा उहाँले सिकाइराख्नु भएको छ। त्यसको लागि म उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसको साथसाथै सिपमूलक कार्यक्रमहरू पनि यो सरकारले गर्न नसकिने अथवा गर्न सक्ने भए तापनि ओझेलमा परेका हुँदा त्यस्तो सिपमूलक कार्यक्रमहरू पनि उहाँहरूले दिइराखेका छ होइन, त्यसको लागि पनि म धन्यवाद भन्न चाहन्छु। त्यस्तै प्रकारले त्यो सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि पनि उहाँहरूले काम गर्दा आइराखेका हुनाले आगामी दिनमा पनि यस्ता यस्ता कार्यक्रमहरूको अपेक्षा हामीले गरेका छौँ। र यो साइनो नाममै चाहिँ साइनो परियोजना भएको हुनाले यो साइनो जुगम जुगसम्म चाहिँ टिक्ने हामीले पूर्ण विश्वास लिएका छौँ।
0: हस्त, हजुरले चाहिँ अब व्यस्त समयको बावजुद पनि कार्यक्रमको लागि समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद हजुरलाई पनि।
0: सुन्नुभयो वडा अध्यक्ष नारायण गुरूङसँगको यो कुराकानी। तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम साइनो। यो कार्यक्रम सामुदायिक रेडियो मर्संगी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट एकै समयमा सुन्दै हुनुहुन्छ। अब भने कार्यक्रममा पालो भएको छ फेरि कुराकानी सुन्ने। साइनो परियोजनाका सामाजिक परिचालिका हेमन्त गुरूङसँग परियोजना अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी लिन हामीले आज कुराकानी गरेका छौं। सुनौ हेमन्त गुरूङसँग गरिएको यो कुराकानी। हेमन्तजी, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
2: धन्यवाद, नमस्कार।
0: तपाईँ चाहिँ साइनो परियोजनामा आबद्ध भएर काम गर्दै आउनुभएको छ, परियोजना अन्तर्गत चाहिँ के कस्ता कामहरूले चाहिँ प्राथमिकता पाएको छ नि भुजुङमा चाहिँ?
2: अब साइनो परियोजनाको सामाजिक परिचालकको रूपमा मैले काम गरिरहँदाखेरि चाहिँ भुजुङमा साइनो परियोजनाबाट धेरै राम्रो राम्रो कामहरू भएको छ। विशेष गरी चाहिँ यो सांस्कृतिक सम्पदा जीर्णोद्धार मर्म तथा पुनः निर्माण भन्ने यो योजना चाहिँ अमलो भइरहेको छ। अनि अर्को कुरा विद्युतीय शुल्कहरू वितरणदेखि लिएर हरेक कुराहरूमा चाहिँ साइनो परियोजनाको सहयोग साइनो परियोजनाबाट भएको योजनाहरू चाहिँ एकदम प्रभावकारी भइरहेको छ।
0: हालसालै मात्र यो हाम्रो जुन परम्परा बोकेको परम्परागत रूपमा चाहिँ रहेको जुन पूर्वाधार विकासमा पनि अहिले साइनो परियोजनाले चाहिँ राम्रै सही गरेको भन्ने कुरा चाहिँ हामीले सुनेका छौँ होइन, र त्यो परियोजना यो पुननिर्माण अन्तर्गत चाहिँ के काम चाहिँ सम्पन्न गर्नुपर्ने भुजुङमा चाहिँ?
2: भुजुङमा यो सांस्कृतिक सम्पदा पुननिर्माणको चाहिँ एउटा हाम्रो भुजुङमा युम्पो भन्ने छ। युम्पो चाहिँ महिनामा हरेक महिनाको बुधबार चाहिँ एक दिन बार्ने गर्छ। यो एकदम संस्कृति पोखेको ठाउँ युम्पो जीर्ण अवस्थामा थियो, युम्पोलाई चाहिँ कम्पाउन्डिङ गरेर त्यसलाई संरक्षण गर्ने काम भएको छ। अनि अर्को चाहिँ सिद्धो पनि त्यस्तै हाम्रो खानाहरू बनाउन त्यस्तो बुझ्नुको दुईको कम्पाउन्ड अनि युम्पो कम्पाउन्ड
0: भुजुङमा
2: यो सांस्कृतिक सम्पदा पुननिर्माणको चाहिँ एउटा हाम्रो भुजुङमा युम्पो भन्ने छ। युम्पो चाहिँ महिनामा हरेक महिनाको बुधबार चाहिँ एक दिन

0: नि कुइँगो पुरै गरेर बसेर पूजा गर्ने ठाउँ भनौँ न मन्दिर गुम्बा जस्तै कुइँगो निर्माण भएको छ त्यो कुइँगोको चाहिँ निर्माणकै क्रममा छ कुइँगो अनि यो हाम्रो परियोजनाबाट आँगनमा चाहिँ ढुङ्गा छपनी लगाउने काममा चाहिँ सहयोग हामीले चाहिने परियोजनालाई अनुरोध गरेर त्यसको पनि काम भइरहेको छ।
1: यो जुन तिनवटा यो हाम्रो आस्था अथवा धार्मिक अथवा सांस्कृतिक अथवा यो परम्परागत रूपमा चाहिँ जुन रहेको थियो नि गाउँमा जस्तै युम्पो भयो सिल्दु भयो त्यस्तो गोइबतीको पनि कुरा आयो होइन र ती संरचनाहरू पुनर्निर्माण चाहिँ कुन तरिकाले गर्नुभएको छ अथवा जुन पहिलो हाम्रै परम्परा अनुसार चलिआएको थियो अथवा यो आधुनिक तरिकाले कसरी बनाएको छ नि?
0: अब यो चाहिँ हामीले परियोजनासँग सुरुमा अनुरोध गर्दाखेरि चाहिँ हामीले नयाँ तरिकाबाट सिमेन्ट अनि यो टिकेटहरू गाडेर अनि ग्याबिन लगाएर सिमेन्टको मेसिनरी वाल लगाएर त्यस्तो गरौँ भन्ने रिक्वेस्ट थियो उहाँहरूलाई। तर हाम्रो चाहिँ पुरानो कुराहरू यो संस्कृति सम्पदाहरू चाहिँ हामीले संरक्षण गर्ने तर पुरानै तरिकाले गर्नुपर्छ। हाम्रो गाउँघरमा चलिआएको ढुङ्गा माटोकै अब कम्पाउन्ड गर्दाखेरि राम्रो देखिन्छ हाम्रो परियोजनाको उद्देश्य पनि के हो भनेर उहाँले त्यो भन्नुभएको खोलाबाट ढुङ्गा निकालेर ढुङ्गाकै पर्खाल पुरै ढुङ्गाको मात्रै लगाएको छ त्यो त्यहाँ चाहिँ बजारीय सामानहरू केही पनि युज भएको छैन युम्पो र सिल्दुमा। अनि कोइगोमा चाहिँ अब सपनी लगाउँदाखेरि बिच बिचमा सिमेन्टले त्यो ढुङ्गालाई समात्न पर्ने हुन्छ त्यो सिमेन्ट चाहिँ अलिअलि गाउँमा चाहिँ अलिअलि प्रयोग भएको छ तर युम्पो र सिन्धुमा चाहिँ सिन्धु मात्रै प्रयोग भएको छ सिमेन्ट त्यो बजारीय कुराहरू चाहिँ केही प्रयोग भएको छैन।
1: यो युम्पो अनि सिन्धु अनि यो खोइब जुन बनाएको छ नि त्यो बनाउनको लागि चाहिँ परियोजनाबाट चाहिँ कति जति चाहिँ रकम यहाँहरूले प्राप्त गर्नुभयो र सो योजना बन्दाखेरि चाहिँ गाउँलेहरूको चाहिँ यो परियोजनालाई हेर्ने दृष्टिकोण चाहिँ तपाईँले कस्तो पाउनु भएको छ?
0: अब हामीले चाहिँ युम्पो र सिल्दुको पैसा चाहिँ भुक्तानी लिइसकेको छ परियोजनाबाट जम्मा 10,12,000 दुईटा योजना गरेर 10,12,000 चाहिँ हामीले पैसा पनि भुक्तानी पाइसकेको लिइसकेको अवस्था छ। अनि युम्पो के अरे खोइबोको चाहिँ 11,63,429 चाहिँ हामीले बिल पेस गर्ने तयारी अथवा बिल भरपाई पेस गर्ने तयारी गरिरहेका छौँ। तर त्यो कुइँगोको चाहिँ हामीले पेस मतलब योजनाको यो बजेट निकास गरेको छैन गर्ने तयारीमा छौँ हामी। पुरा सिद्धको भइसकेको छ अनि गाउँलेहरूको पनि त्यही हो अब पहिल्यैदेखि चलिआएको पुरानो भत्किराखेको पर्खालहरू संरक्षण गर्दाखेरि राम्रै सन्देश गएको छ अनि गाउँलेहरूले पनि अब हाम्रै लागि बनाएको हो हाम्रो लागि हो भनेर चाहिँ अब भुजुङमा त्यसरी काम गर्ने अथवा त्यो पहिराबाट कामदार ल्याएर ठेक्का पत्ता गरेर गर्ने पनि कामहरू भइरहेको छ योजनाको कामहरू विकास निर्माणको कामहरू। तर यो हाम्रो संस्कार संस्कृति बोकेको हाम्रो सांस्कृतिक सम्पदामा चाहिँ अब बाहिरको मान्छेहरू ल्याएर त्यसो गराउनु भन्दा पनि भुजुङकै मान्छेहरूले गरौँ भनेर हामीले चाहिँ यो योजनामा ढुङ्गा बोक्ने पर्खाल लगाउनेदेखि लिएर सबै कुराहरू गाउँकै स्थानीयबाट बनाएका थियौँ राम्रै सन्देश भइरहेको छ।
1: तपाईँ त यो विगत अब 2 वर्ष नै पुरा भइसकेको छ यो परियोजना चाहिँ अब भुजुङमा पनि लागू भएको होइन र यही परियोजना अन्तर्गत रहेर चाहिँ विभिन्न गतिविधिहरू यहाँले पनि सञ्चालन गर्दै आउनुभएको छ। यो जैविक विविधता संरक्षणसँगै अब परम्परागत संस्कृति संस्कारको संरक्षणमा पनि यो परियोजनाले धेरै काम गरेको छ र तपाईँले सम्झिनु पर्दाखेरि चाहिँ कुन कुन काम चाहिँ गाउँको लागि चाहिँ एकदम राम्रो भएको हो जस्तो चाहिँ यहाँलाई लाग्छ नि?
0: अब यो जैविक विविधताको संरक्षणको लागि हाम्रो पनि ठुलो भूमिका रहन्छ। त्यसको लागि अब यो हाम्रो संस्कार संस्कृतिलाई संरक्षण गर्दै यो परियोजनासँग समन्वय गरेर काम गरिरहँदाखेरि विशेष गरी हामीले वातावरण वन जङ्गल प्राकृतिक स्रोतहरूको संरक्षण सँगसँगै हामीले प्रयोग पनि गर्नुपर्छ। तर हाम्रो धेरै प्रयोगले गर्दाखेरि चाहिँ यो जलवायु परिवर्तनमा पनि धेरै असरहरू परेको छ। एउटा इन्डक्सन चुलो पनि मलाई राम्रै लाग्यो अनि हाम्रो गाउँ ठाउँबाट चाहिँ त्यस्तै एउटा कार्यक्रममा 4-5 जनाको हिसाबले चाहिँ हामीले सहभागी गराइरहेका छौँ। परियोजनाबाट हामीलाई त्यो गोष्ठी सेमिनारहरू सञ्चालन गरिरहँदाखेरि गाउँबाट प्रत्येक मान्छेहरू अथवा गाउँको अगुवाहरूलाई हामीले त्यहाँ सहभागी गराएर उहाँहरूको कार्यक्रमको बारेमा जानकारी पाउनु पनि एकदम राम्रो लागिरहेको छ मलाई।
1: जस्तो यो भाषा संस्कृति संरक्षणमा अब महिलाहरूको भूमिका पनि अहम हुन्छ होइन र यो सानो परियोजना अन्तर्गत अब विभिन्न ठाउँमा पनि महिलाहरूले चाहिँ सहभागिता जनाउनु भएको छ नि त र विगतमा र अनि अहिले चाहिँ

0: उहाँहरूकोमा चाहिँ के परिवर्तन देख्नु भएको छ नि परियोजना लागू भइसकेपछि चाहिँ?
1: हुन त विगतमा पनि महिलाहरू बुझ्नुको खासै त्यस्तो कार्यक्रमहरूमा चाहिँ नजाने त होइन, तर अहिले यो सानो परियोजनाले पनि महिला अथवा युवा महिला हामीलाई महिलाहरूलाई चाहिँ प्राथमिकतामा राखिरहनु भएको छ। म उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। महिलाहरूको सहभागितालाई चाहिँ एकदम महत्वपूर्ण स्थान दिएर उहाँले जुन हामी महिला दिदी बहिनीहरूलाई प्राथमिकता दिइरहनु भएको छ, त्यसपछि चाहिँ महिलाहरूले पनि गर्नुपर्ने कामहरू अब हाम्रो उपस्थिति बिना कुनै पनि निर्णयहरू हुँदैन भने हाम्रो उपस्थिति पनि महत्वपूर्ण छ भन्ने कुराहरू चाहिँ महिलाहरूले महसुस गरिरहेको।
0: स्थानीय सरकार समुदाय र परियोजना बीचको समन्वय चाहिँ कसरी गरिरहनु भएको छ र तपाईँलाई चाहिँ काम गर्दा चाहिँ कति सहज छ नि?
1: अहिले हाम्रो बुझुनको सन्दर्भ भन्नुपर्दाखेरि चाहिँ स्थानीय सरकार त वडा नै भयो, वडा अध्यक्षलाई नै हामीले यो अब परियोजना त आफ्नो ठाउँमा छ, तर यो बुझुङमा पनि अब साइनो परियोजना सञ्चालन भइसकेपछि साइनो परियोजनालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, अब साइनो परियोजनाबाट कहिले विकास निर्माणका कुराहरू, कहिले अब कार्यक्रममा सहभागीका कुरादेखि लिएर हाम्रो यहाँको युवाहरूलाई व्यवसायिक ट्रेनिङहरू पनि दिइरहनु भएको छ, भुजुङको सबै मान्छेहरूलाई सहभागी गराउन नसक्ने भएपछि हामीले यहाँ पनि छनौट गर्नुपर्ने स्थिति हुन्छ होइन। कस्तो मान्छेलाई पठाउँदाखेरि सहज हुन्छ, कस्तो मान्छेलाई पठाउँदाखेरि हाम्रो कार्यक्रम अर्थपूर्ण हुन्छ भन्ने कुराहरूलाई मध्यनजर गरेर काम गर्नुपर्ने भएको हुनाले हामीले भुजुङमा पनि एउटा सानो परियोजना व्यवस्थापन समिति भुजुङ भनेर हामीले चाहिँ एउटा समिति गठन गरेका छौँ। त्यो समितिमा हामीले वडा अध्यक्षलाई नै साइनो परियोजनाको अध्यक्ष बनाउँदाखेरि धेरै जस्तो उहाँसँग हाम्रो चाहिँ कार्यक्रमहरू उहाँसँग समन्वय नगरिकन कुनै पनि कार्यक्रमहरू भइरहेको छैन, त्यसकारण स्थानीय सरकारसँग यो साइनो परियोजनाको सम्बन्ध राम्रो छ।
0: हस्त हेमन्तजी, व्यस्त समयको बावजुद पनि कार्यक्रमको बारेमा यहाँले जानकारी गराइदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद, नमस्कार।
2: सुन्नुभयो हेमन्त गुरुङसँगको यो कुराकानी। भुजुङमा सांस्कृतिक सम्पदा युम्पो सिल्दो पुननिर्माण र कोइबदी निर्माणमा साइनो परियोजनाले सहयोग गरेपछि गाउँका स्थानीय खुशी भएका छन्। परम्परागत र सांस्कृतिक धरोहरको परम्परागत रूपमै पुननिर्माण पश्चात भुजुङवासीलाई लागेको विचार आजको कार्यक्रममा हामीले समावेश गरेका छौं। सुनौ भुजुङ गाउँका रीतिथिति व्यवस्थापन समितिका उपाध्यक्ष खड्कबहादुर गुरुङको यो भनाई आजको कार्यक्रम साइनोमा।
3: मेरो नाम खड्कबहादुर गुरुङ, भुजुङ कला संस्थार वडा नम्बर 4 भुजुङ 6। म भुजुङमा पूजा गुरु पनि गर्छ, पूजा गुरु पनि हो, अनि हाम्रो गाउँको रीतिथिति व्यवस्थापन समितिको उपाध्यक्ष। हाम्रो रीतिथिति व्यवस्थापन समितिले हामीले के गर्छ भने हाम्रो वर्षमा भद्र महिनामा सभा गर्छ कि हाम्रो 4-5-6 दिन, अनि त्यसले चाहिँ गाउँमा जति पनि रीतिथिति भयो, बाधा बनेस भयो, तपाईँको जस्तै आन्ना जस्तो झुहारी लिनु पर्ने जस्तो दरबाबाहरूको सबै हामीले चाहिँ कायम गर्छ कि गाउँमा एक वर्षमा गर्छ, अनि अहिले यो वर्षमा गरेपछि पोहोर गर्यो, अब यो आउने भद्रमा गर्छ, अब त्यहाँसम्म चाहिँ पोहोर गरेको प्रस्तावमा छलफल गरेर के चाहिँ घटबड गर्ने, कुन चाहिँ राख्ने नराख्ने, के गर्ने के नगर्ने भन्नेको कायम गर्नुको लागि हामी यो रीतिथिति व्यवस्थापन समितिको गठन हुन्छ। पुर्खेली हाम्रो पहिलेको उसमा जो आर्म देउदा देवीहरू छ, देउदा देवीहरू कहाँ कहाँ के छ, कसरी छ, यो कसरी स्थापन भयो, कहिले भयो भन्ने कुराहरू पहिले त्यस्तोहरू सोधेथ्यो। बनौटी देवताहरू चाहिँ होइन हाम्रो, यो सबै प्राकृतिक देवताहरू हो भन्दाखेरि, प्राकृतिक भन्नाले यसमा के पहिचान छ त प्राकृतिकको भन्दाखेरि, हामीले 7 प्राकृतिक देवताहरू छ हाम्रो गाउँमा भनेर हामीले बतायो देवताहरूको, यो फलाना यस्तो यस्तो यस्तो भन्दाखेरि पहिले चाहिँ त्यसरी सोधेर गएको थियो, अनि उनीहरूले उहाँ अब उहाँ के छलफल भयो हाम्रो गाउँमा, त्यो युम्पो भयो, सिल्टो भयो, यौरी भयो, यिनीहरू चाहिँ पहिले हाम्रो पुर्खेलीहरू यहाँ आएर जुन देवताहरू छ त्यहाँ चाहिँ त्यसलाई संरक्षण गर्नको लागि चाहिँ हामीले पहिले बुढाहरूले चाहिँ पुर्खेलीहरूले चाहिँ कम्पन घेरेको रहेछ अलि तर भत्केको के भएको त्यस्तो थियो तिनीहरूले हेर्दै हिँडेर अनि उनीहरूले फेरि उहाँ गएर त्यसको योजना छुटाएको रहेछ कि यो अहिले चाहिँ यो इम्पो र सिल्दोको कम्पन घेर्ने भनेर त्यो छुटाएको रहेछ अहिले हामीले त्यो घेरे पनि सक्यो सिल्टो त अब सबैको हुन्छ सायद तपाईँहरूको गाउँतिर पनि काहीँ हजुरले अब त्यस्तो ठुलो उसमा भएपछि त काहीँ देख्यो होला सिल्टो त तकरिबन हरेक गाउँमा हुन्छ उता नायोतिर पनि छ हरेक ठाउँमा हुन्छ सिल्टो देउता भन्ने अनि हिम्पो भन्ने चाहिँ गुरुङ कुरामा ढुङ्गालाई हिम भन्छ अनि खप्टेकोलाई पो भन्छ के अनि हाम्रो चाहिँ त्यहाँ हाम्रो त्यो हिम्पो देउता के छ भन्दा ढुङ्गामा अर्को ढुङ्गा खप्टेर बसेको छ कि त्यस कारणले इम्पो भन्छ इम्पो ढुङ्गा इम्पो भए ढुङ्गा खप्टिने ढुङ्गालाई इम भन्छ खप्टेकोलाई पो भन्छ त्यस कारणले हाम्रो चाहिँ एकदम प्रख्यात के छ भन्दा यो इम्पोको चाहिँ अहिले त्यस कारणले हाम्रो यहाँको आमा समूहको उसमा छ यसमा पनि तपाईँको इम्पो आमा समूहकै भन्छ अहिले फेरि तपाईँको हाम्रो यहाँ कोइम्बोटी बना छ अब त्यसमा पनि त्यही राखेको छ त्यसरी छ हाम्रो यो पहिचानको हो त्यो पहिलेको अलि राम्रो गरेछ अब तिनीहरूले 20-25 लाखको ऊ छुटाएको थियो हामीले त्यो दुईटा ठाउँमा पुरै गाउँको झारा उठाएर ऊ गरेर पुरा ढुङ्गा फोरेर ढुङ्गा लिएर पुरै सिल्डो र हिम्बोलको चाहिँ पुरै कम्पन त्यहाँ केही बाख्राहरू यताउता चर्न नसक्ने मान्छेहरू पनि जान नसक्ने तरिकाले खालि त्यो पूजा गर्न मान्छे जाने मान्छेलाई मात्रै बाटो राखेर अर्को ठाउँमा सबै पहिले त अब जर यताउताबाट त चर्यो भने त चर्न सक्ने ठाउँ त थियो तर चर्न दिने थिएन र अहिले त त्यो भने छैन पुरै कम्पन घेर्यो त्यो दुईटालाई त सिल्डो र हिम्पोललाई उहाँहरूलाई हामीले किनभने धन्यवाद भन्न चाहन्छ हाम्रो देवताहरूलाई अब हिजो पुर्खेलोहरू यहाँ आएर पुर्खेलहरूले कम्पनी त घेरेर राख्यो धेरै वर्ष भएर त्यो एकदम जिना अस्तमा पुगेको थियो कि सबै भत्केर अनि त्यसमा चाहिँ हामीले अब त्यत्रो ठुलो योजना त हामीले गाउँबाट त गर्न सकेन तर उनीहरूले कता कता सुन्यो होला आएर हाम्रो गाउँमा आएर सोध्यो यताउता गरेर हामीले बधायो बधाएको अनुसार उनीहरूले त्यो एजेन्ट लिएर गयो उहाँ गएर उनीहरूको उसमा अब उहाँको अफिसहरू होला त्यहाँ गएर छलफल गरेर यत्रो ठुलो योजना गर्दाखेरि त हाम्रो गाउँलाई चाहिँ एकदमै खुसी छ हाम्रो देउतालाई राम्रो संरक्षण गरिदिएको छ यहाँको जनता पनि खुसी छ अब पूजा गर्न असर त अब पहिल्यैदेखि थियो अरे तर त्यहाँ चाहिँ तल सिल्दोमा पनि इम्पोमा पनि त्यो पहिलेको पुरानोहरू भएर सबै भत्किएर त्यहाँ कोही बाख्राहरू चढ्ने बाख्रा धवामा जानलाई भनेर कोही बच्चाहरू चढिदिने अनि त्यहाँ त्यस्तो गरेपछि पानी आउने आसिना आउने त्यस्तै त्यस्तो हुन्थ्यो कि त्यस कारणले त्यसको संरक्षण एकदमै राम्रो तरिकाले गरिदिएकोले गर्दाखेरि सानो परियोजनालाई चाहिँ हाम्रो गाउँलेको तर्फबाट चाहिँ एकदमै धन्यवाद छ हजुर
2: यिनै कुराकानी र विचारसँगै कार्यक्रम साइनोको आजको श्रृंखला यति नै आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला रेडियो मर्संगी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईलाई धन्यवाद कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद आजको कार्यक्रमबाट प्राविधिक मित्र दिरोलाई विशेष धन्यवाद दिँदै म मीना गुरुङ पनि बिदा हुन्छु तपाईंको साथ सुखद रहोस्।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-595-728, मोबाइल 98560-27-29।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि लाग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817। एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी। 24 इयर्स ऑफ एकेडमिक एक्सेलेंस इन मैनेजमेंट, बैचलर प्रोग्राम 4 इयर्स, प्रोग्राम ऑफ बैचलर इन बिजनेस एडमिनिस्ट्रेशन BBA 4 इयर्स ऑफ IT प्रोग्राम, बैचलर ऑफ कंप्यूटर सिस्टम एंड इन्फॉर्मेशन टेक्नोलॉजी BCSIT 4 इयर्स, प्रोग्राम ऑफ बैचलर ऑफ बिजनेस एडमिनिस्ट्रेशन इन फाइनेंस BBA फाइनेंस। फॉर्म्स आर अवेलेबल एट कॉलेज एडमिनिस्ट्रेशन एट 9 AM टू 3 PM, science and management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभरको सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा
1: सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89277 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
8: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
9: शिखर इन्सुरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
11: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 01-5583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
8: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-583-369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सहपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0161-527-4256-537-526
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर 1 ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखौ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865586536, मोबाइल 98560036।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक। यति बेला पूर्वाह्नको 9 बजेको छ।
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टल आयुर्वेद केन्द्र, फ्रिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
7: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
7: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558597। मौकाको फाइदा उठाउनुहोस्।
2: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ

0: आउने कस्तो गराउने
1: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
0: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ
1: यहाँ अत्याधुनिक थ्री टेस्ट मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराऊ समयमै सही पहिचान गरौं स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9850-027-29
2: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
3: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-032-29 98-028-59-321-081-581-871
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
0: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
1: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
0: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
1: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
0: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
1: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
0: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
1: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
0: न्युरो सर्जरी सेवा,
1: बाल रोग,
0: नाक कान तथा घाँटी रोग,
1: मानसिक तथा स्नायु रोग,
0: प्रसूति तथा स्त्री रोग,
1: छाला, यौन तथा कुष्ठ रोग,
0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
0: फोन 061-572-648, 572-849।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: IRB Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625961363। होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 0164117777 मोबाइल 98569927।
4: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 0164564699 452715।

0: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: डिस्काउन्ट पोइन्ट सँग सधैँ रिवार्डेड।
1: ए साथीओ, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-75-78-51-33 र 76-4-58।
4: ऐ अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-00536।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन डाक्टर वन्दना श्रेष्ठ
5: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य डाक्टर प्रवीण थापा डाक्टर सुभाष गुरुङ
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ डाक्टर देवेन्द्र श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी डाक्टर चुम्मया पोन
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर प्लास्टिक सर्जन डाक्टर पियुष गिरी छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन डाक्टर विशाल गुरुङ कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र आँखा उपचार सेवा 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: हेलो के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला पूर्वाह्नको 10 बजेको छ।
9: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165713163582844 वेबसाइट www.lagrandi.edu.np।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625901363।
4: एडमिशन ओपन इन इंजीनियरिंग एन्ड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026. For its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061581209. Committed to excellence in technical education.
5: Cancer ko sampurna upachar Biratnagar mai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
6: It's a goal! Hipstar Goal! Harek World Cup chai, yo World Cup ni garo celebrate! Mili sabai generation! Hipstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Hipstar TV, uhi celebration, harek generation!
7: Hipstar, for a complete home.

0: हेलो हेलो
1: हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
2: हजुर काका नमस्कार, म भतिज बोलेको। भतिज सुन्नु भएन?
1: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
2: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
4: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-32-29, 98028-59321, 061-581-8071।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: दृष्टि त जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: रेडियो अन्नपूर्ण 93.4

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061-586-536, मोबाइल 9857-00536।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: अँ सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार हो त्यही जाम न
1: ए अँ अँ मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुशन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुशन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9856031412 9864667887
5: तन्ना आज फेरि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 11 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: होम केयर सेवा होम केयर सेवा।
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2।
5: मम्मी गर्मी भयो के चिसो पिउन
6: पिउनलाई चिसो उठाउ हर्ले
5: हर्ले गर्मीमा नयाँ ट्विस्ट
6: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
5: चिसो हर्ले।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29।

अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।

0: phone points sanga sadai rewarded.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: एडमिशन ओपन। मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगा

0: रेडियो अन्नपूर्ण 93.4
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434032929 98028 59321 061 581 8 71
2: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
4: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
5: शशिधर अनि तिमी नि
6: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
5: त्यो पनि एनटीएचएमसीमा छ नि
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 76-458

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जीऊ
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
3: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
4: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि हो बाबा पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि भाइको लागि बाल भविष्य योजना तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे
3: ठिक गर्यो छोरी आफैबाट सुरुवात गर्नुपर्छ हाम्रो पालामा त यस्तो सचेतना नै थिएन तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ
4: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि हैन र बाबा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01-5970-217 सम्पर्क राख्नुहोला
5: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
6: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
5: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
6: साँच्चै हो र
5: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
6: हो त
5: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: कति छाप डिजाइन बे मारेगना खिनानी खनी तोला
1: खनै दिवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलादी टोला
0: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
1: हजुर किमे झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिकी चोकै यावै क्यार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
0: तोई निल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान नि बिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको स्पेशल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
4: विशेषज्ञ सेवाहरू
3: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
4: डायबिटिज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
3: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेसन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, ताजा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
4: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
3: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9900।
5: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
6: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
5: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
6: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
7: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
5: नेटफ्लिक्स एन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
6: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
5: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
8: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-754-6989, 452-715।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्ध मा नेपाल आदिवासी जनजाति महासंघ को अडान।
2: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: मम्मी गर्मी भयो के चिसो पिउना,
5: पिउनालाई चिसो उठाउ हले
6: हले गर्मीमा नयाँ
7: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
6: चिसो हले।

0: मिठो सुगन्ध।
1: आज खुन अगरबत्तीले पूजा गर्यो बुहारी।
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
4: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेसन पश्चात दुखाई कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: हेलो, के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसायिक अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
5: तन्ना आजै फेरि हाल्नुहोस्।
6: कस्ता कस्ता

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला मध्याह्नको 12 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: 93.4
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
3: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेकन खिनानी खनि तोला औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुल तुई बिस्यानरी बेल्ले छ्याब कोपिम ओछे।
5: हजुर किमे झोको लाइनी मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
4: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: तमुताई रबा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा दिलन चन्नै यामो
4: तोई निल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा ता तान निबिन्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
0: 93.4

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032239, 98028 59321, 061 581.

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस, बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित, योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-85, 98-560-80-385।
4: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौं। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: मम्मी गर्मी भयो के चिसो पिउन
2: पिउनलाई चिसो उठाउ हटे
1: गर्मीमा नयाँ ट्रिक
2: रिफ्रेशमेन्टमा न्युट्रिसन मिस
1: चिसो हटे।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: IME Life Insurance Company Limited. Bhavishya Sunishchit Karte, Ensuring Future.
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773168844 वेबसाइट www.lagrandi.edu.np।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752 छ।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भयो।

0: भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट, रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।

0: मम्मी गर्मी भाई के ची सो पियो ना
1: पियो ना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया तुई
1: रिफ्रेशमेंट पा न्यूट्रिशन मीट
2: ची सो हॉले
3: घर होस या ऑफिस होटल होस या रेस्टोरेंट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई कालिका बहुमुखी क्याम्पस काली पोखरीको BBS BA र BEd मा नयाँ भर्ना सम्बन्धी सूचना UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि BBS BA र BEd मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको गरीब तथा जीवनदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ फोन 061-433-385 98-560-8385

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम को।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162 590-163
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
8: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-0744।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलीढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2 77।

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला दिउँसोको 2 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4
7: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही असार 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: TNT Express.
2: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
3: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 61538369 टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू पोखरा
6: फोन 061-590-162 590-163
7: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
8: हँ यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
7: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
8: साँच्चै हो र
7: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूत रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424 98-084-46-525

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
2: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.

0: बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही असार 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
2: फोन 061-572-648-572-849।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: कति छ्याब डिजाइन बे मारेगना खिनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुरारी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
0: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ताक रिबा ज्याला जाति कृबा छतैरा नता खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-2 77 के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक थ्रीटेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29
5: यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउनु लखपति कहिले करोडपति
6: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुत्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।
8: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
9: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
8: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
9: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढाउ सरर, घुमाउ गाउँ सहर फरर।
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
10: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
11: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
10: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
11: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-005-36।
12: मम्मी गर्मी भयो के, चिसो पिउना
13: पिउनालाई चिसो उठाउ हले
12: हले गर्मीमा नयाँ ट्रिक,
13: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
12: चिसो हले

0: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपाली इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
9: हिमस्टार फर अ कम्प्लिट होम।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061573163582844, वेबसाइट www.lagrandi.edu.np।

0: Home Care Seva, Home Care Seva.
1: Hello Home Care, Doctor Nurse, Caregiver ko Seva, Ayo Ghar Ghar.
0: Ki Hazur ko Ghar ma, Vriddha Ama Buba, Baje Bajai, Dirghakalin Rog, Bimari wa, Apangata Bhayeka Parivar ka Sadasyalai, Vishesh Hersha Chahincha, ra Aafno Pesha, Byabasay ra Badhyata le, Parivarjan lai, Paryapta Vishesh Hersha ra, Samay Dina Milireko Chaina.
1: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver ra, Doctor Harule, Gharai ma Pradan Garne, Vividh Swasthya Seva le, Sevagrahi ra, Parivarjan lai, Shanti ra, Nishchintata Pradan Gardacha.
0: Hamra Seva वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
0: सुत्केरी नवजात शिशुको हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
0: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
0: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9856997277
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375526

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640 घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट

0: छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
0: घर होस् या ऑफिस होटल होस् या रेस्टोरेंट छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट पोखरा को ब्रांड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-607-29।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: मम्मी, गर्मी भयो के, चिसो पिउनलाई चिसो उठाउ हरे।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-89-2।

0: ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
4: सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ
3: रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने,
4: गर्मीमा नयाँ फ्रेस
3: रिफ्रेशमेन्ट बार, न्यूट्रिसन मिक्स
4: चिसो हर्ने।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम को।
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजार।
0: स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको।

0: पाइपो यसको नाम
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
1: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ने
2: हर्ने गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
2: चिसो हर्ने।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ।
3: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
1: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: ಪರ್ಫಾರ್ಮ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಘರ್ ಹೋಸಿಯಾ ಆಫೀಸ್, ಹೋಟೆಲ್ ಹೋಸಿಯಾ ರೆಸ್ಟೋರೆಂಟ್, ಚಿಟೋರ ಭರ್ಪರ್ದು ಇಂಟರ್ನೆಟ್ ಸೇವಾ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್, ಪೋಖ್ರಾಕ ಬ್ರಾಂಡ್, 25 ವರ್ಷಕ್ಕೆ ವಿಶ್ವಾಸ ಗತಿ ಸಹಪಾರ, 1 GBPS ಸಮ್ಮಕ ಪ್ಯಾಕೇಜ್ ಕೋಬಹಾರ, ಸ್ಟ್ರೀಮಿಂಗ, ಗೇಮಿಂಗ, ಕಾಮ ಹೋಸಿಯಾ ರಮಾಯಿಲೋ, ಜಾ ಸುಕೆ ಜಾವ್, ಕನೆಕ್ಷನ್ ಮಾ ಕುನೆ ಗಡಬಡಿ ಸೈನ ಢಿಲೋ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ಸದೈ ತಪಾಯಿಕು ಸಾಥಮಾ, ಹಿಜೋ ಆಜ ಭೋಲಿ ಹಾಮಿ ಛೌ ತಪಾಯಿಕು ಬಾಟೋಮಾ, ಚಿಟೋ ಭರ್ಪರ್ದು ಸುಲಭ ರ ಸಹಜ, ಪೋಖ್ರಾ ಇಂಟರ್ನೆಟ್ ತಪಾಯಿಕು ಪೈಲ ರೋಜಾಯ.
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपांगता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन.
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ.
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा. हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927. घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752.
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ.
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड. नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला. टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम.

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
10: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
11: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
10: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
11: साँच्चै हो र?
10: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
11: हो त?
10: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance 55928 Visit www.landmarknepal.com. Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University.

0: रेडियो अन्नपूर्ण 93.4
1: 2000 यत्र वर्षा देखुन मरिमेटेर बचत गरेया पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
2: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अपनाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी सुरु गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी सुरु गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
3: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
4: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
3: नेपाल आदिवासी जनजाति महासंघ
5: होम केयर सेवा
6: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
5: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
6: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
5: वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
6: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
5: सुत्केरी नवजात शिशुको हेरचाह
6: क्यान्सर सर्जरी राहतकारी हेरचाह
5: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
6: डाक्टर ल्याब सेवा
5: औषधि डेलिभरी सेवा
6: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-569-2 77

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको 100 दिन पूरा, सुशासन पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार। लेखनाथ उद्योग वाणिज्य संघको 30 स्थापना दिवस तथा 29 वार्षिक उत्सव सम्पन्न। व्यवसाय मैत्री नीति र औद्योगिक विकासमा सहभागीको जोड़। पोखरामा उत्कृष्ट कफी कृषक सम्मानित, बाँदरले क्षति पुर्याउने क्षेत्रमा कफी खेती गर्न सुझाव। संघीयता खारेज भए देश द्वन्द्वमा फस्ने गण्डकीका मुख्यमन्त्रीको चेतावनी, राष्ट्रपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप। अमेरिकालाई विश्वयुद्धभन्दा पनि धेरै खतरा, कम्युनिजमबाट भएको राष्ट्रपति ट्रम्पको भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै। सुशासन पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान बिन्दु तयार गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको 100 दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो। राजनैतिक नियुक्ति पारदर्शिता, खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक क्यालेण्डरको प्रभावकारी रूपमा लागू गरिएको छ। नीतिगत र संरचनागत सुधारका साथै संघीय सरकारको मन्त्रालय संख्या घटाएर आर्थिक मितव्ययिता अपनाइएको छ। विगतमा राजनैतिक दलका नेता बढ़ी व्यस्त हुने उद्घाटन र शिलान्यास जस्ता कार्यक्रमलाई अन्त्य गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको छ। उहाँका अनुसार 8 विश्वविद्यालयका उपकुलपतिको नियुक्ति सरकारको हस्तक्षेप बिना विज्ञ समिति गठन गरेर टुंग्याइएको छ। सबै विश्वविद्यालयमा एकैपटक उपकुलपतिको नियुक्ति गरिएको छ। परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई यस अवधिमा उल्लेखीय कामका रूपमा लिन सकिने उहाँले बताउनुभयो। शिक्षा 10 संशोधन नियमावली 2083 मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। एससी र 10.2 को नतिजा तोकिएको समय अवधिभित्रै सार्वजनिक गरिएको छ। स्नातक तहका परीक्षाको नतिजा पनि क्यालेण्डर अनुसारै सार्वजनिक हुने गरी व्यवस्था मिलाइएको छ। शिक्षा मन्त्री पोखरेलले आफ्नो मन्त्रालय अन्तर्गत पर्ने सरकारको 100 बुदामा समेटिएको सबै काम सम्पन्न गरी अतिरिक्त 42 काम गरिएको जानकारी दिनुभयो। मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकताका साथ अघि बढ़ाएको छ। अबदेखि एससीको नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गर्ने अभ्यास स्थापित गरिएको छ। व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुदे कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीटीभीटीले परीक्षा सम्पन्न भएको 2 महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। विद्यार्थी संगठनलाई विश्वविद्यालयका भवन वा जग्गा उपलब्ध नगराउने, दलगत संकेत हटाउने तथा स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ। यसका लागि निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको अध्ययन विदामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असूल गर्नुपर्ने करिब 2 अर्ब मध्ये हालसम्म करिब 50 करोड़ राजस्व फिर्ता भएको छ। कक्षा 5 सम्मका विद्यार्थीको लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ। जन्मदत्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणको आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ। विद्यार्थीलाई स्नातक तहसम्म अध्ययन गर्न नागरिकता अनिवार्य नहुने व्यवस्था मिलाउन विश्वविद्यालय अनुदान आयोग मार्फत आवश्यक कार्यविधि जारी गर्ने तयारी गरिएको छ। मन्त्रालयले शिक्षकको लागि ई पेन्सन कार्ड प्रणालीको तयारी, विद्यालय शिक्षाको राष्ट्रिय गुणस्तर मापदण्डको अन्तिम मस्यौदा, सहकार्यात्मक शैक्षिक उपाधि कार्यक्रम सम्बन्धी नियमावली कार्यान्वयन तथा सेवा प्रवाह पुनर्संरचना, बिजनेस प्रोसेस री इन्जिनियरिङ बीपीआर सम्बन्धी कार्यलाई अघि बढ़ाएको जनाएको छ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकारी बिना सरकार सफल हुन नसक्ने बताउनु भएको छ। राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकोले सरकार र निजी क्षेत्रबीच विश्वास सहकारी र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उहाँले जोड दिनुभयो। लेखनाथ वाणिज्य संघको 30 स्थापना दिवस तथा 29 वार्षिक उत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग व्यापार पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबूत बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा चित्रित गर्दै व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार नीतिगत सुधार तथा लगानी मैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले युवा महिला कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल प्रविधिको विस्तार गर्दै दिगुप आर्थिक विकासतर्फ अघि बढ़नुपर्ने आवश्यकता उल्ल्याउनुभयो। उद्योग तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारी सृजना आउने भएकोले निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको जानकारी दिँदै लगानीकर्ताले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो। मन्त्री रिमालले पोखरा 31 पुणिटार स्थित जग्गालाई प्रदेश सरकारको मातहतमा ल्याएर आगामी 5 वर्षभित्र आधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो। यसले प्रदेशको औद्योगिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै पोखरालाई पर्यटनसँगै उद्योगको केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। उहाँले संचार माध्यमलाई जनताको आवाज सरकारसम्म पुर्याउने प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै पत्रकारिताको भूमिकाको प्रशंसा गर्नुभयो। साथै महिलाको अर्थपूर्ण सहभागिता बिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै प्रदेश सरकारले महिला उद्यमशीलता र नेतृत्व विकासलाई पनि प्राथमिकता दिएको बताउनुभयो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष जानुका पराजुली अधिकारीले 2054 साल असार 20 गते स्थापना भएको संघले 3 दशकको यात्रामा उद्योगी व्यवसायको हकहित संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो। सीमित स्रोत साधनका बीच संस्था आज 2000 भन्दा बढ़ी सदस्य रहेको सशक्त व्यावसायिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै उहाँले अग्रजहरूको योगदानको उच्च सम्मान गर्नुभयो। अध्यक्ष अधिकारीले लेखनाथलाई उद्योग व्यापार र पर्यटनको केन्द्रका रूपमा विकास गर्न संघ निरन्तर सक्रिय रहेको बताउनुभयो। व्यवसाय सञ्चालनको लागि सुरक्षित भएरहित र लगानी मैत्री वातावरण निर्माण गर्न सरकार निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। निजी क्षेत्र बलियो भए मात्र देशको अर्थतन्त्र पनि बलियो हुने धारणा उहाँले व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कणेलले संघीयताको मर्म अनुसार सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य गर्नुपर्ने बताउनुभयो। उहाँले व्यवसाय मैत्री नीति निर्माण लगानी प्रवर्धन र प्रशासनिक सहजीकरण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुलमीले बदलिँदो समयसँगै व्यवसाय सञ्चालनको शैली पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले प्रविधि मैत्री सोचका साथ उद्यमशीलतामा अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले लेखनाथ क्षेत्र शिक्षा संस्कृति पर्यटन र आर्थिक विकासको दृष्टिले अत्यन्तै सम्भावनायुक्त रहेको उल्लेख गर्दै उपलब्ध प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसको व्यावसायिक उपयोग गर्नुपर्ने धारणा राख्नुभयो। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले लेखनाथ उद्योग वाणिज्य संघले 3 दशकमा पुर्याएको योगदानको प्रशंसा गर्दै व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानको लागि प्रशासन सधैं सकारात्मक रहेको बताउनुभयो। उपभोक्ताको हित संरक्षण र व्यवसाय मैत्री वातावरण निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले 80 सदस्यबाट शुरू भएको संस्था आज 2000 भन्दा बढ़ी सदस्य भएको जानकारी दिँदै लेखनाथ क्षेत्रको पूर्वाधार विकास आर्थिक गतिविधि विस्तार तथा सामाजिक क्षेत्रमा संघले उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ताल संरक्षणमा सहकारी सरकारी लगानी बढ़ाउन तथा लेखनाथ महोत्सवलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो। कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम गिरी वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र मासोला महासचिव भरतराज ओझा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा लगायतले संघको योगदान निजी क्षेत्रको भूमिका र भावी योजनाबारे धारणा राख्नुभएको थियो। श्री अवसरमा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संरक्षकतामा स्थापित करिब चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार 2083 एपीआई टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्रीलाई प्रदान गरिने घोषणा गरिएको छ। पुरस्कार छनौट समितिका संयोजक छत्रोदय आत्रेयका अनुसार पुरस्कारको राशि 1,01,000 रहेको छ। त्यसै गरी संघको लेखनाथ आत्री पत्रकारिता पुरस्कार 2083 समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइरालालाई सम्मानित हुनुभएको छ। संघका पूर्व कार्य समिति सदस्य तथा नमस्ते पार्टी प्यालेसका संचालक सूर्यमणि लामिछानेले स्थापना गरेको उक्त पुरस्कारको राशि 15,088 रहेको छ। यसअगाडि आदर्श समाजका प्रधान सम्पादक कृष्ण मास्तुला तथा आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेल यस पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ। यसै गरी संघका पूर्व कार्य समिति सदस्य कृष्ण प्रसाद ढुङ्गानाद्वारा स्थापित वातावरण संरक्षण पुरस्कार 2083 यस वर्ष पोखरा 27 शिव टोल विकास संस्थालाई प्रदान
गरिएको छ। रू 11,111 राशिको उक्त पुरस्कार उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले हस्तान्तरण गर्नुभएको थियो। 30 वर्षको यात्रामा लेखनाथ उद्योग वाणिज्य संघले उद्योग व्यापार पर्यटन सामाजिक उत्तरदायित्व वातावरण संरक्षण तथा आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानलाई कार्यक्रममा सहभागीहरूले उच्च मूल्यांकन गरेका थिए। वक्ताहरूले निजी क्षेत्र र सरकार बीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै लेखनाथलाई उद्योग पर्यटन र लगानीको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सबै पछि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको थियो। नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीप पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्तनमा यो एक दिने कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफी कपिङमा उत्कृष्टता हासिल गर्ने उद्योगी तथा कृषकहरूलाई नगदसहित सम्मान समेत प्रदान गर्नुभएको थियो। कृषकहरूले पोखरा महानगरपालिका क्षेत्रमा करिब 45 हेक्टर क्षेत्रफलमा कफी उद्योग गरेको जानकारी दिनुभएको छ। आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरीका अनुसार पोखरामा वर्षेनी करिब 15 टन कफी उत्पादन हुने गरेको बताउनुभयो। कृषकहरूलाई प्रोत्साहनको लागि महानगरपालिकाको तर्फबाट कम्तीमा 100 बोट कफी रोप्नेलाई प्रति बोट 50 रूपियाँ प्रदान गर्ने कार्यक्रम अन्तर्गत 10,000 बिरूवा लगाइएका छन्। महानगरपालिकाले कृषकहरूलाई कफी प्याकेजिङमा सहयोग गरेको छ भने पोखरामा करिब 1,500 को हारिमा कफी क्याफे तथा सफहरू सञ्चालनमा रहेका छन्। नगर प्रमुख आचार्यले कफी खेतीको व्यावसायिक विकासको लागि कृषकहरूलाई बिउ तथा बिरूवामा अनुदान प्रोत्साहन लगायतका बजारीकरणमा समेत आवश्यक सहयोग तथा समन्वय गरिएको बताउनुभयो। कफी क्याफेहरू सञ्चालनको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने समेत सञ्चालन गरिएको उहाँले बताउनु भएको छ। महानगरपालिका कृषकहरूको साथमा रहेको विश्वास दिलाउँदै उहाँले बाँझो जमिन तथा बाँदरहरूले क्षति पुर्याउने क्षेत्रमा यसको खेती गर्न कृषकहरूलाई आह्वान समेत गर्नुभयो। खेतीयोगी जमिनहरू बाँझो बस्ने समस्या बढ़िरहेको उल्लेख गर्दै प्रमुख आचार्यले यसलाई उपयोग गर्ने उपयुक्त बालीका रूपमा कफी खेतीको विस्तार गर्न सकिने बताउनुभयो। कफीको व्यावसायिक उत्पादन र प्रविधिसँग केन्द्रित भएर प्यानल छलफल समेत गरिएको थियो। विभिन्न स्टल मार्फत कफीको प्रयोग उत्पादन र बजारीकरणका विषयमा जानकारी दिइएको थियो। पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा उदाएको छ। केही वर्ष अघि मात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै 2/3 मत पाएर सरकार बनाएको छ। सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बाले नेतृत्वमा सरकार बनेसँगै पुराना दलहरू रुष्ट छन्। अझ सरकारले गरेको पछिल्लो निर्णयप्रति त ती दल र तिनका नेताहरू आक्रोशित छन्। त्यसमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे पनि अशुद्ध हुनुहुन्न। नेपाली कांग्रेसका शेरबहादुर देउवा पछिय पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री पाण्डे बालेन सरकार प्रति पहिलेदेखि नै नकारात्मक हुनुहुन्थ्यो। झन पछिल्लो पटक राष्ट्रपा महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव आएपछि उहाँले थप आक्रोशित हुनुभएको हो। बेला बेला संघ सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै आउनुभएका मुख्यमन्त्री पाण्डेले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा पनि आक्रोश लुकाउन सक्नु भएन। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीले शनिबार पोखरामा आयोजना गरेको गण्डकी मीडिया समिट कार्यक्रममा बोल्दै उहाँले पत्रकार र कर्मचारीलाई आन्दोलन गर्न उक्साउनुभयो। सरकारी विज्ञापन सरकारी मीडिया बाहेक अन्यलाई नदिने निर्णयमा पत्रकार र कर्मचारी संगठन खारेज गर्ने निर्णयमा कर्मचारी संगठन बोल्न डराएको उहाँको आरोप छ। कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले आफूहरू सरकार विरूद्धको आन्दोलनमा रहेको बताउनुभयो। प्रसंग कोट्याउँदै उहाँले पत्रकारको आन्दोलन फितलो भएको आशय व्यक्त गर्नुभयो। अरबौंको विज्ञापन बजारलाई सरकारले सरकारी मीडियामा मात्र दिने निर्णय गर्यो। उहाँले भन्नुभयो यही हो तपाईँहरूको आन्दोलन। हिजो हामी पुराना दलहरूले कांग्रेस एमाले र माओवादी नेतृत्वको सरकारले यही काम गरेको भए तपाईँहरूले आन्दोलन यस्तै हुन्थ्यो कि यो भन्दा अझ चर्को हुन्थ्यो। सरकारले सम्बोधन गर्नुपर्थ्यो गर्न बाध्य बनाउन सक्नुहुन्थ्यो कि हुन्थेन। सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न उहाँले सुझाउनु भएको छ। पत्रकारलाई आन्दोलनका लागि उक्साउने क्रममा उहाँले राष्ट्रपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको पनि आरोप लगाउनुभयो। बालेन सरकारलाई सच्याउन दबाव दिनुपर्ने उहाँको भनाइ थियो। यदि अधिनायकवाद अर्थात स्वतन्त्रतालाई हनन गर्ने सोचाइ भएको सरकार आयो भने सबैभन्दा पहिले प्रहार प्रेस जगतलाई नै हुने चेतावनी उहाँले दिनुभएको छ। किनकि त्योभन्दा पहिले दलका नेताहरूलाई थुनियो भने पत्रकारले लेखिदिने र बोलिदिने खतरा हुने भएकोले पहिले पत्रकारका कलम भाँचिने उहाँको भनाइ थियो। उहाँले 2059 सालमा तत्कालीन राजा ज्ञानेन्द्रले पहिलो प्रहार पत्रकारलाई नै गरेको दृष्टान्त दिँदै त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो। अर्को प्रसंगमा मुख्यमन्त्री पाण्डेले कर्मचारी पनि
बालन सरकार विरूद्ध आन्दोलन गर्न डराएको टिप्पणी गर्नुभएको थियो। मुख्यमन्त्री पाण्डेले संघीयता खारेज गरे देश द्वन्द्वमा फस्ने चेतावनी दिनुभएको छ। राष्ट्रपतिले प्रदेशसभा खारेज गर्ने निर्णय गरेको खबर सुने पनि आधिकारिकता प्रष्ट नभएको उहाँले बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाई हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, गण्डकी प्रदेशका प्रमुख दिल्ली राज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोक भजन चुड्काहरू आध्यात्मिक चेतना, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथि भट्टले हिमाल, पहाड़ र तराईका विभिन्न समुदायले सिर्जना गरेका लोकगीत, लोक भजन, लोकनृत्य, भाषा, साहित्य, कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। नेपालको मौलिक पहिचान यसको सांस्कृतिक विविधतामा निहित छ। यिनै भजन चुड्कामा जुन ऊर्जा, संगीतको गहिराई र अनुशासन हुन्छ, त्यो संसारका अन्य कुनै संगीतमा पाउन गाह्रो छ, प्रदेश प्रमुख भट्टले भन्नुभएको छ। भजन चुड्का भगवानको प्रार्थना र भक्तिगान मात्र होइन, यसले सत्य, करूणा, नैतिकता, सहिष्णुता, अनुशासन, सामाजिक एकता र मानव सेवाको सन्देश पनि प्रवाह गर्दछ। उहाँले भन्नुभएको छ, गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ, सांस्कृतिक रूपमा त्योभन्दा कैयौं गुणा धनी रहेको बताउँदै उहाँले यहाँको माटोमा खैजडीको ताल, मुजुराको झंकार र लोक भजनको सुगन्ध मिसिएकोले गण्डकी लोक संस्कृति र भजनको उद्गम स्थल रहेको उल्लेख गर्नुभएको छ। उक्त अवसरमा प्रदेश प्रमुख भट्टले भजन चुड्का प्रस्तुत गर्ने दुईजना 7 वर्ष र 12 वर्षका बालकलाई नगद प्रदान गरी हौसला प्रदान गर्नुभएको थियो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर सोणी माग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका हुन्। विधेयक स्वीकृत गर्नुअघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीहरूले आजै दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ। पोखराचार गैरापाटन स्थित पश्चिमाञ्चल माविमा 11 कक्षामा भर्ना भएका नगावा आगन्तुक सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रति

सोझाले उज्जवल भविष्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाउनुभयो। विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो। विद्यालयका 10/2 का संयोजक देव छेत्रीले विद्यार्थीलाई अनुशासनमा रहन र अध्यापन गर्न सुझाव दिनुभयो। उक्त अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पस्किएका थिए। पछिल्लो समय विद्यालय शिक्षामा निरन्तर मूल्यांकन, सिकाइ उपलब्धि तथा बाल बालिकाको सर्वाङ्गीण विकासलाई प्रभावकारी बनाउने उद्देश्यका साथ पोखरा 30 खुदी स्थित गोल्डन नेचर बोर्डिङ स्कूलले अभिभावक शिक्षक अन्तर्क्रिया कार्यक्रम विद्यालयको सभामा सम्पन्न गरेको छ। कक्षा 1, 2 र 3 अध्ययनरत विद्यार्थीहरूको शैक्षिक उपलब्धि, व्यवहारगत विकास, रूचि क्षमता तथा निरन्तर मूल्यांकन प्रणालीको विषयमा जानकारी आदान प्रदान गर्दै विद्यालय र अभिभावकबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रममा उद्देश्यबारे प्रकाश पार्दै विद्यालयका प्राचार्य प्रेम प्रसाद शर्माले बालबालिकाको समग्र विकासको लागि विद्यालय र अभिभावकबीच नियमित संवाद, विश्वास र सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले बालबालिकालाई केवल परीक्षामुखी नभई जीवनोपयोगी सिप, नैतिक आचरण, अनुशासन, सृजनशीलता तथा सकारात्मक व्यवहारतर्फ उन्मुख गराउन आजको शिक्षाको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। प्राचार्य शर्माले कक्षा 1 देखि 5 लागू गरिएको निरन्तर मूल्यांकन प्रणालीबारे जानकारी दिँदै प्रत्येक विद्यार्थीको दैनिक सिकाइ उपलब्धि, व्यवहार, सहभागिता र प्रगतिलाई नियमित रूपमा अभिलेखीकरण गरी त्यसैको आधारमा शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी बनाइने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाका लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ़दै गएको दावी गर्नुभयो। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमणभन्दा समय ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिस्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको उल्लेख गर्दै उहाँले शीतयुद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाइरहेको छ। ट्रम्पले अमेरिकाको 250 वर्ष इतिहासमा उल्लेखीय प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभएको छ। इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाघोस समारोह स्थलमा ल्याइनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसल्लाको प्राङ्गणमा भेला भएको एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृहस्थल मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मुज्तब्बा घाइते हुनुभएको थियो। अहिले मुज्तब्बा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिकी विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 3:30 पारोग्य र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारोग्य र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी के बर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको 100 दिन पूरा, सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार।
लेखनाथ उद्योग वाणिज्य संघको 30 औं स्थापना दिवस तथा 29 औं वार्षिक उत्सव

उत्पन्न व्यवसाय मैत्री नीति र औद्योगिक विकासमा सहभागीको जोड़। पोखरामा उत्कृष्ट कफी कृषक सम्मानित, बाँदरले क्षति पुर्याउने क्षेत्रमा कफी खेती गर्न सुझाव। संघीयता खारिज भए देश द्वन्द्वमा फस्ने गण्डकीका मुख्यमन्त्रीको चेतावनी, राष्ट्रपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप। अमेरिकालाई विश्व युद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट भएको राष्ट्रपति ट्रम्पको भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेसन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेसनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेसन, मासिक नियमित खोप सेवा,
4: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयु सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की।
3: फोन 061-572-648-572-849।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनु भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
0: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन
8: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
7: साँच्चै हो र
8: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
7: हो त
8: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आईवीएफ केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन चार पोखरा फोन 061-450-424 98-0-84-46-525
9: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
10: शशिधर अनि तिमी नि
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
10: त्यो पनि एनटीएचएमसीमा छ नि
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
10: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-51-33 र 576-458
12: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
10: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817
13: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81-331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
12: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
14: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
12: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
14: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमल चौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
15: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
16: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
15: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
16: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
15: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-27-29।
17: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
18: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-2-77।
3: अनी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिक

0: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
1: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होला यार।
0: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर, बरु मेरो बाइकमा गएर आइहालौ।
2: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856408082, 9861408082।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375256।

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छर्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आकाश।

0: अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219 स्वस्थ आँखा स्वच्छ दृष्टि।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्रपुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: फिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: हाँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
8: उपचार हुने रोगहरू
9: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
10: खुट्टाको रगतको नसा सम्बन्धी
9: भेरिकोस भेन्सको उपचार,
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
10: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
8: अपरेसन पश्चात दुखाई कम हुने,
10: उपचार गरेपछि छिटो निको हुने,
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
10: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162, 590-163।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
5: हिमस्टार फर अ कम्प्लिट होम
2: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
6: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
2: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
6: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
2: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेस्तरी स्वादिलो छ
6: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
2: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रत बन्द पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
6: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण एमआरआई होइन 3 टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T MRI नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू,
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
1: फोन 061-590-162-590-163।
8: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
9: 93.4 आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।

0: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
1: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
0: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
1: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: 93.4

0: अब फोन पॉइंट संग सदै रिवॉर्डेड
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: कैंसर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिवर हेरचाहकर्ता घरेलू सेवा,
2: डाक्टर लैब सेवा,
1: औषधि डेलीवरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरंतर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
3: 93.4
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको वेबसाइट अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किनमेल संसार, हो त्यही जाऊँ न।
0: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864677887।
3: तन्ना, आजै फेरि हाल्नुहोस्।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 8 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24th years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management PCM Gyanmarga Nadipur Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
7: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
6: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
7: शशिधर, अनि तिमी नि?
8: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
7: त्यो पनि एनटीएचएमसीमा छ नि।
6: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेन्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
5: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो,
4: हजुर नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
4: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
5: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
5: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, इसिजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 01856536, मोबाइल 98560056।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
6: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
6: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
6: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
6: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
6: प्रसूति तथा स्त्री रोग,
7: छाला यौन तथा कुष्ठ रोग,
6: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
6: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
6: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
6: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
6: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
6: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
6: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की,
6: फोन 061-572-648, 572-849।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: चुरा किनी दिन्छु।
1: बोली पर्सी मन फाटे छपकाएर जानु दुबै तिर धार भएको चुरा किनी दिन्छु।
0: मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति
1: कार्यक्रम मुक्तक यात्रा। नमस्कार, शान्ति र विकासको लागि संचार तपाईँ सुनिरहनु भएको छ 93.4 मेगाहर्जमा कार्यक्रम मुक्तक यात्रा। मुक्तक यात्राको बसाईमा हामी उपस्थित भइसकेका छौं। रात्रिकालीन प्रहरमा तपाईँ हामीलाई 93.4 मेगाहर्जमा र संसारभरि www.radioannapurna.com.np लगन गरेर सुनिरहनु भएको छ। यति बेला मसँग शिव पलासको मुक्तक छ। कच्चपको मुक्तक लेख्नुहुन्छ, प्रवासमा हुनुहुन्छ। जग हुन्छ, घर हुन्छ र बल्ल धुरी हुन्छ, मानव हुन्छ, पाथी हुन्छ र बल्ल मुरी हुन्छ। जग हुन्छ, घर हुन्छ र बल्ल धुरी हुन्छ, मानव हुन्छ, पाथी हुन्छ र बल्ल मुरी हुन्छ। रित्तो गाग्रीले रित्तो अम्खोरा भर्न सक्दैन, गुरु बन्नु भन्दा पहिले ज्ञान लिन जरुरी हुन्छ। गुरु बन्नुभन्दा पहिले ज्ञान लिन जरुरी हुन्छ, पक्कै पनि यो गजबको कुरा जुन मुक्तकमा मजाले हटाएको छ। पक्कै पनि व्यङ्ग्य पनि छ र यथार्थ पनि छ यो मुक्तकमा। धेरै धेरै आभार प्रकट गर्छु शिव पलासजीलाई यो मुक्तकको लागि। हामीसँग धेरै धेरै मुक्तकहरू छन् र ती मध्येका केही मुक्तकहरू आज वाचन गर्ने म प्रयत्नमा जुटिरहेकी छु। यति बेलाको क्रममा निलञ्जना भारद्वाजको मुक्तक वाचन गर्छु। गजबको मुक्तक लेख्नुहुन्छ। खुशी होस् या आँसुको पल, तयार छु मन भित्रै दबाउन पनि, खालियो जिन्दगी अनुभवले थाहा भो पाउन र गुमाउन पनि। खुशी होस् या आँसुको पल, तयार छु मन भित्रै दबाउन पनि, खालियो जिन्दगी अनुभवले थाहा भो पाउन र गुमाउन पनि। गुनासो रहेन प्रिय जिन्दगी, आँखा छोपेर रुन जानियो आज, हिजो तबाटै सिकेको हुँ मैले दिल खोलेर मुस्कुराउन पनि। पक्कै पनि गजबको मुक्तक। निलञ्जना भारद्वाज दिदीलाई धेरै धेरै आभार प्रकट गर्दछु यो गजबको मुक्तकका लागि। तपाईँ मुक्तक यात्रामा जुटिरहनु भएको छ र मुक्तक यात्राको बसाइमा धेरैभन्दा धेरै मुक्तक वाचन गर्ने तर्खरमा म जुटिरहेकी छु। यति बेला तिलिता मगर अतीत लेख्नुहुन्छ। पाल्पाका स्रष्टा अहिले दक्षिण कोरियामा हुनुहुन्छ। कहाँ सधैँ सबैका लागि खास भइन्छ, कसैलाई गन्ध कसैलाई सुवास भइन्छ। कहाँ सधैँ सबैका लागि खास भइन्छ, कसैलाई गन्ध कसैलाई सुवास भइन्छ। आउनेलाई आउन जानेलाई जान दिनुहोस्, पछि लाग्न थाले जीवनभर उदास भइन्छ। बडो गजबको यो मुक्तकको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई। हामी मुक्तक यात्रामा जुटिरहेका छौँ। मुक्तक यात्राको यो बसाइमा तपाईँसँग यात्रा गरिरहेका छौँ। 93.4 मेगाहर्ज र संसारभरि www.radioannapurna.com.np लगन गरेर हामीलाई सुनिरहनु भएको छ। धेरै धेरै स्रष्टाहरू हुनुहुन्छ जो मुक्तक यात्रा लाई पछ्याएर मुक्तक यात्रासँग यात्रा गरेर मुक्तक लेख्न सिक्नुभएका र मुक्तकमा अगाडि बढ्नुभएका धेरै मुक्तकारहरूको माया सद्भाव र आशीर्वाद छ हामीलाई। त्यसैले विगत धेरै वर्षदेखि हामी मुक्तक यात्राको यो यात्रालाई निरन्तर नेपाली मुक्तक जगतमा यसरी अगाडि बढाइरहेका छौँ। यति बेला बझाङतिर जान चाहे म धर्मराज उपाध्याय बझाङ्गीको मुक्तक छ, गजबको मुक्तक छ। के लिनु चिन्ता के गर्नु पीर, कसले मन पराउँछ यस्तै हो अभागीको तकदीर। कसले मन पराउँछ के लिनु चिन्ता के गर्नु पीर, कसले मन पराउँछ यस्तै हो अभागीको तकदीर। कसले मन पराउँछ तिमीलाई म मन नपर्नु पनि त स्वाभाविक नै हो, रित्तो भाँडोलाई आखिर कसले मन पराउँछ। बडो गजबको तिमीलाई म मन नपर्नु पनि त स्वाभाविकै हो, रित्तो भाँडोलाई आखिर कसले मन पराउँछ। धेरै धेरै धन्यवाद छ धर्मराजजी, अहिले उहाँ भारतमा हुनुहुन्छ। बडो गजबको मुक्तक लेख्नु भएको छ। पक्कै पनि हो, रित्तो भाँडोलाई कसले मन पराउँछ। यति बेलाको क्रममा मसँग अरू पनि मुक्तकहरू छन्। तपाईँसँग यात्रा गरिरहँदा धेरैभन्दा धेरै मुक्तकहरू वाचन गर्न मन लागिरहेको छ। बिना कारण दुश्मन बन्ने मान्छेहरू मेरो बारेमा नराम्रो भन्ने मान्छेहरू बिना कारण दुश्मन बन्ने मान्छेहरू मेरो बारेमा नराम्रो भन्ने मान्छेहरू एकचोटि खाल्टो खनेर अनुभव गर्नुहोस् वर्षौंदेखि मेरो खेदो खन्ने मान्छेहरू गजबको नरेश छेत्री स्टोनको यो मुक्तक वाचन गरे मैले गजबको मुक्तक थियो मैले केही समय अगाडि पनि यो मुक्तक वाचन गरेकी थिएँ धेरै धेरै धन्यवाद छ नरेशजीलाई यो मुक्तकको लागि हामी मुक्तक यात्रामा जुटिरहेका छौँ मुक्तक यात्राको यो यात्रा तपाईँका यी गजब गजबका मुक्तकहरूले गर्दा रमाइलो बनिरहेको छ वियोगी भीम स्मृति घायलको मुक्तक डोटीका स्रष्टा अहिले प्रवासमा नै हुनुहुन्छ सोचेको जस्तो भएको छैन हाम्रो मायामा खोजेको जस्तो छैन यहाँ हाम्रो मायामा जाउँला हामी अलग दुनियाँ खोज्नलाई हामीले साँचो मायाको संसार खोज्नलाई वियोगी भीम स्मृतिलाई धेरै धेरै धन्यवाद छ मुक्तकको लागि र केही मुक्तकहरूले मुक्तकीय भावहरू पूरा गरे पनि केही मुक्तकहरू अलिकति कच्चा नै हुन् कि भन्ने पनि लागिरहन्छ र पनि स्रष्टाको भर्खर लेख्दै गरेको लेखनलाई अगाडि बढाउनको लागि हामीले ती मुक्तकहरूलाई पनि वाचन गरिरहेका छौँ तपाईँ समक्ष सुनाइरहेका छौँ तपाईँ हामी मुक्तक यात्रामा यात्रा गरिरहेका छौँ एकैछिन व्यापारिक विश्रामको पालो
2: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
3: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य।
1: बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागि?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98568-48082, 98461-48082।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyanmarga Nadipur. Pokhara 3 Katsi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
3: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
3: शशिधर अनि तिमी नि
4: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
3: त्यो पनि एनटीएचएमसीमा छ नि
2: प्लस टू

0: परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: चुरा किनिदिन्छु।
1: भोलि पर्सि मन फाटे छप्काएर जानु दुवैतिर धार भएको चुरा किनिदिन्छु।
0: मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति
1: कार्यक्रम मुक्तक यात्रा। स्वागत अभिवादन यहाँलाई। मुक्तक यात्राको यो व्यवसायमा हामी तपाईँलाई स्वागत गरिरहेका छौं। 93.4 MHz हामीलाई सुनिरहनु भएको छ र www.radioannapurna.com.np लगन गरेर पनि हामीलाई सुनिरहनु भएको छ। मुक्तक यात्राको व्यवसायमा धेरै मुक्तकहरू छन् हामीसँग। म यति बेला मुक्तक वाचन गर्न चाहन्छु कच्चकको मुक्तक समसँग। बोल्छ मन सम्हाली सम्हाली औधी मनपर्छ बन्छु भन्छ मेरै दिलको माली औधी मनपर्छ। बोल्छ मन सम्हाली सम्हाली औधी मनपर्छ बन्छु भन्छ मेरै दिलको माली औधी मनपर्छ। अचेल एकहोरो हुन थालेको छ यो मन पनि मलाई प्यारो मान्छेले भनेको काली औधी मनपर्छ। प्रेमिल मुक्तक आयो। हो, प्रेम हुनुपर्छ। प्रेम एउटा यस्तो शाश्वत चिज हो जुन संसारमा कहिल्यै पनि पुरानो हुँदैन र यसको महत्व कहिले पनि घट्दैन। यसको कुनै परिभाषा पनि छैन, एउटा गच्चकको चिज हो। तर यही प्रेममा अनेक घटनाहरू पनि घटिरहेका छन्। यही प्रेमलाई नै गलत तरिकाले प्रेमको उपयोग गरिरहेका मान्छेहरू पनि भेटिएका छन्। पक्कै पनि प्रेमी मुक्तक। म अर्को एउटा मुक्तक वाचन गर्छु, दाजु सरू भक्तको मुक्तक। सरू भक्त आफैमा एउटा मुक्तकिलो नाम हो। एउटा यस्तो प्रेम गर मरेर पनि बाँचिरहू मानवताका लागि भनी अमृत केही साँची रहू। एउटा यस्तो प्रेम गर मरेर पनि बाँचिरहू मानवताका लागि भनी अमृत केही साँची रहू। समय बक्स नदी झै अज्ञात अनन्त सागर छुन तिमीहरूका सम्झना भरि आस्था भनेर नाचिरहू। पक्कै पनि गच्चकको मुक्तक, दाजु सरू भक्तको यो मुक्तक वाचन गरे मैले। हामी मुक्तक यात्रामा जुटिरहेका छौँ यो रात्रिकालीन प्रहरमा। तपाईँ मुक्तकलाई माया गर्नुहुन्छ, पक्कै पनि गर्नुहुन्छ, र सामाजिक सञ्जालमा मुक्तक धेरै पोस्ट गरिरहनु भएको छ। र कहिले काहीँ मुक्तक यात्रालाई पनि सम्झेर हामीलाई पठाउनुहोला, हामी आग्रह गरिरहेका छौँ। योभन्दा अगाडि वाचन गरेको मुक्तक अनिता भट्टराई गल्याङ नौ स्याङ्जाका स्रष्टाको थियो। उहाँको नाम भन्नै छुट्याएछु मैले। तस्विर छुदै गएको मान्छे को थियो होला, धरधरी रुँदै गएको मान्छे को थियो होला। तस्विर छुदै गएको मान्छे को थियो होला, धरधरी रुँदै गएको मान्छे को थियो होला। पाइलै पछि आँसुका ढिका जारी राखेछ, यो बाटो हुँदै गएको मान्छे को थियो होला। धीरज दर्पण राईको सोलु सोताङका स्रष्टाको यो मुक्तक बडो गजबको। यो बाटो हुँदै गएको मान्छे को थियो होला। पक्कै पनि ती आँसुहरू प्रेमका हुनुपर्छ, बिछोडका वियोगका हुनुपर्छ। गजबको मुक्तक धीरज दर्पण राईलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि सोलुतिर जान चाहौँ। सोलुबाट दावा तामाङ एकल यात्रीको अर्को मुक्तक वाचन गर्छु म। तुफान हावा हुरी मनमा चलेर सकियो, सानो सुन्दर मुटुको घर ढलेर सकियो। तुफान हावा हुरी मनमा चलेर सकियो, सानो सुन्दर मुटुको घर ढलेर सकियो। जहिले तिमी सलाई बनेर आयो नि प्रिय, त्यही दिन मेरो शरीर जलेर सकियो। बडो गजबको गजबको मुक्तक। जहिले तिमी सलाई बनेर आयो नि प्रिय, त्यही दिन मेरो शरीर जलेर सकियो। बडो गजबको एकल यात्रीलाई धेरै धेरै धन्यवाद छ यो मिठो मुक्तकको लागि। सोलुबाट धेरै कम मुक्तकहरू वाचन गरेको छु मैले मुक्तक यात्रामा। धेरै पछि सोलुबाट दुईवटा मुक्तक लगातार वाचन गरे। तपाईँ हामीलाई सुनिरहनु भएको छ 93.4 MHz 93 अनि www.radioannapurna.com.np पनि हामीलाई सुनिरहनु भएको छ। हाम्रो पात्रोबाट पनि हामीलाई सुनिरहनु भएको छ। यो मुक्तक यात्राको बसाईमा तपाईँको मुक्तकले यो यात्रालाई नै एकदमै रंगीन रमाइलो र शानदार बनाएको छ, यसमा दुई मत नै छैन। यति बेला म स्रष्टा मुक्तककार गज्जकको मुक्तक लेख्नुहुन्छ, लक्ष्मण दाजुको मुक्तक वाचन गर्छु। लक्ष्मण थापा, मन चरीले फेरि गीत गाउँछ गाउँदैन के थाहा, अहिले जे छ त्यो फेरि पाउँछ पाउँदैन के थाहा। मन चरीले फेरि गीत गाउँछ गाउँदैन के थाहा, अहिले जे छ त्यो फेरि पाउँछ पाउँदैन के थाहा। विषाद त्याग प्रफुल्ल बनेर रमाऊ जीवनसँग, आजको यो क्षण फेरि आउँछ आउँदैन के थाहा। पक्कै पनि जीवन दर्शन बारे यो मुक्तक गज्जकको। लक्ष्मण थापा दाजुलाई धेरै धेरै आभार प्रकट गर्छु। र यहाँको मुक्तकले पक्कै पनि धेरैजना स्रष्टाहरू जो भर्खरै मुक्तक लेख्न थाल्दै हुनुहुन्छ उहाँहरूलाई पक्कै पनि अभिप्रेरणा सहायता पनि मिल्यो होला भनेर मैले अपेक्षा राखिरहेकी छु। हामी मुक्तक यात्रामा यसरी जुटिरहेका छौँ। मलाई दिनेश यादवको मुक्तक वाचन गर्न मन लाग्यो। कुनै स्वर नभएको, कुनै ताल नभएको, अलिकति आफ्नोपन ख्याल नभएको, कुनै सुर नभएको, कुनै ताल नभएको, अलिकति आफ्नोपन ख्याल नभएको, भन निष्ठुरी यो कस्तो खाले प्रेम हो तिम्रो, भन निष्ठुरी यो कस्तो खाले प्रेम हो तिम्रो, महिनौ भेटघाट अनि बोलचाल नभएको। पक्कै पनि गजबको मुक्तक आयो, यहाँ चित्त बस्नु मुक्तक आयो। पक्कै पनि मन मनले कसैलाई माया गर्नलाई भेटिरहनु पर्छ भन्ने छैन र बोलिरहनु पर्छ भन्ने छैन। बडो गजबको मुक्तक दिनेशजीलाई धेरै धेरै धन्यवाद छ यो गजबको मुक्तकको लागि। यो पनि एक खाले प्रेम हो। प्रेमका अनेक रूप रङ्ग हुँदा रहेछन्। प्रेमका रूप रङ्गको कुनै प्रकारको कुनै हिसाब किताब नै छैन। कतिवटा रङ्ग रूपका प्रेम हुन्छन् भनेर, र तिनै रङ्ग रूप मध्येको एउटा प्रेम महिनौ भेटघाट र बोलचाल नभए पनि प्रेम कसैलाई गरिरहन्छ। सबै पनि बडो गजबको आयो। तपाईँ हामीलाई सुनिरहनु भएको छ 93.4 MHz र हामीलाई हाम्रो पात्रोबाट पनि हामीलाई सुनिरहनु भएको छ। धेरै मुक्तकहरू छन् मसँग मुक्तक यात्रामा मुक्तक वाचन गर्नका लागि। हामी एकैछिनमा आइहाल्छौँ।

0: गैलेक्सी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप्स नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: अनि मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
7: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
6: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
7: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ECG तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
8: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-536
5: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सहपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
10: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
10: डिजिटल एक्सरे,
9: सिटी स्क्यान सेवा,
10: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
9: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की,
9: फोन 061-572-648-572-849।
8: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
5: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट, ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: चुरा किनिदिन्छु।
1: भोलि पर्सी मन फाटे छप्काएर जानु दुवैतिर धार भएको चुरा किनिदिन्छु।
0: मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति
1: कार्यक्रम मुक्तक यात्रा। विज्ञापन पछि पुनः स्वागत छ यहाँलाई। हामी रात्रिकालीन प्रहरमा मुक्तक यात्रामा यसरी नै जुटिरहेका छौं। मुक्तक यात्राको बसाईमा मसँग यति बेला छवि किरण अधिकारीको मुक्तक छ। सल्यान सिपल नेता दशका स्रष्टा बागचौर नगरपालिका सल्यानका स्रष्टा छवि किरण अधिकारी लेख्नुहुन्छ। जन्मेपछि मर्नै पर्ने रिप छ थाहा हुँदा हुँदै जवानी सबैको सीमित छ थाहा हुँदा हुँदै। जन्मेपछि मर्नै पर्ने रित छ थाहा हुँदा हुँदै जवानी सबैको सीमित छ थाहा हुँदा हुँदै। किन आफूलाई अजम्बरी ठान्छन् मान्छे मृत्यु एक दिन निश्चित छ थाहा हुँदा हुँदै। पक्कै पनि निश्चित छ मृत्यु एक दिन निश्चित छ त्यो एक दिन कहिले हो थाहा नै छैन। गजबको मुक्तक। धेरै धेरै धन्यवाद छवि किरण अधिकारीजीलाई यो मुक्तकको लागि। हामी मुक्तक यात्रामा यसरी नै जोडिरहेका छौँ। बेला विवेक रिजालको मुक्तक पढ्छु। मकवानपुरका स्रष्टा कदापि चाहन्न कि आफै भव्य हुन सकूं बस मनको यात्रामा गन्तव्य हुन सकूं। कदापि चाहन्न कि आफै भव्य हुन सकूं बस मनको यात्रामा गन्तव्य हुन सकूं। गुरु बनेर द्रोण जस्तो कपटी हुनु भन्दा चेलो बनेर निष्ठावान एकलव्य हुन सकूं। बडो गजबको मुक्तक। विवेक रिजालजीलाई धेरै धेरै धन्यवाद छ यो मुक्तकका लागि। हामीलाई सुनिरहनु भएको छ 93.4 MHz। मुक्तक यात्रा संसार भरिबाट हामीलाई सुन्दै हुनुहुन्छ। हामीलाई हाम्रो पात्रोबाट पनि सुन्दै हुनुहुन्छ धेरै मुक्तकिला स्रष्टाहरूले। मुक्तक यात्राले धेरै मुक्तकिला स्रष्टाहरू जन्माइसकेको छ र ती स्रष्टाहरू आज अब्बल मुक्तकार भइसक्नु भएको छ। पक्कै पनि खुसी लाग्छ। विगतका दिनहरूमा पनि धेरै मुक्तकारहरू मुक्तक यात्रासँग जोडिनु भएकोमा खुसी लाग्छ हामीलाई। यति बेला पुष्पा प्रकृति चौलागाईको मुक्तक इलामका स्रष्टा आफ्नो गौरव राष्ट्रको पहिचान मेट्न हुँदैन वीर पुर्खाको निशान योगदान मेट्न हुँदैन। आफ्नो गौरव राष्ट्रको पहिचान मेट्न हुँदैन वीर पुर्खाको निशान योगदान मेट्न हुँदैन। आफ्नो अस्तित्व मेटेर बाँच्नुको के अर्थ वीरको बलिदान स्वाभिमान मेट्न हुँदैन। पक्कै पनि बडो गजबको पुष्प प्रकृति चौलागाईको यो मुक्तकको लागि यहाँलाई आभार प्रकट गर्छौ हामीले। पक्कै पनि वीरको बलिदान स्वाभिमान मेट्नै हुँदैन। तिनै वीरहरूको रगतले वीरहरूको योगदानले आज हामी हाम्रो देशप्रति स्वाभिमान जनाउन पाइरहेका छौँ। पक्कै पनि यति बेलाको क्रममा मसँग अर्को पनि मुक्तक छ। रिजाल विनोद लेख्नुहुन्छ मोरङका स्रष्टा दुःखको सागर तर्न नदिने शपथ खाएका छन् समान उचाइमा सर्न नदिने शपथ खाएका छन्। दुःखको सागर तर्न नदिने शपथ खाएका छन् समान उचाइमा सर्न नदिने शपथ खाएका छन्। मेरो हृदयमा यसरी राज गरिरहे आफ्नाहरूले गर्दन टेक्ने तर मर्न नदिने शपथ खाएका छन्। बडो गजबको मेरो हृदयमा यसरी राज गरिरहे आफ्नाहरूले गर्दन टेक्ने तर मर्न नदिने शपथ खाएका छन्। गजबको आयो। पक्कै पनि धेरै धेरै धन्यवाद छ रिजाल विनोदजीलाई यो गजबको मुक्तकका लागि। हामी यसरी नै मुक्तकमा जुटिरहेका छौँ र मुक्तक वाचन गरिरहेका छौँ। दिदी भण्डारीको मुक्तक वाचन गर्न मन लाग्यो। इन्दन दिदी भण्डारी गुल्मीका स्रष्टा इन्दन दिदी भण्डारी गजबको मुक्तक लेख्नुहुन्छ। डाक्टर र धामी जुदाउन मन छैन आपसमा हामी जुदाउन मन छैन। डाक्टर र धामी जुदाउन मन छैन आपसमा हामी जुदाउन मन छैन। मन त आँखा जुदाउने हो तिमीसँग जन्ती र मलामी जुदाउन मन छैन। कस्तमर जाको प्रेमिल मुक्तक हो यो पनि। प्रेमका अनेक भाव रंग मध्येको एउटा गजबको रंग प्रेमिल मुक्तक गजबको मुक्तक। धेरै धेरै आभार छ इन्दन जीवी भण्डारीजीलाई यो मुक्तकको लागि। हामी मुक्तक यात्रामा यसरी नै जोडिरहेका छौँ। तपाईँको मुक्तकहरू वाचन गरिरहेका छौँ। गजबका मुक्तकहरू वाचन गरिरहेका छौँ। गजबको मुक्तक अर्को पनि वाचन गर्न मन लाग्यो मलाई। दिनेश यादवको मुक्तक वाचन गर्न मन लाग्यो फेरि पनि उहाँको। आज मैले दुईवटा मुक्तक वाचन गर्नेछु यो सँगै। पश्चातापको आगोले जल्न जरुरी थिएन अरू कसैको अधीनमा चल्न जरुरी थिएन। पश्चातापको आगोले जल्न जरुरी थिएन अरू कसैको अधीनमा चल्न जरुरी थिएन। हिजोका दिनमा गलत बाटो नहिँडेको भए आज आएर विचार बदल्न जरुरी थिएन। पक्कै पनि गजबको मुक्तक। धेरै धेरै धन्यवाद छ दिनेश आदर्जीलाई। हामी यसरी नै जुटिरहेका छौँ मुक्तक यात्रामा र समयको पाबन्दी धेरै मुक्तकहरू थिए तर पनि आजको लागि मुक्तक यात्राको बिटो यही मार्नु पर्ने बेला भएको छ। सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद र प्रविधि कक्षबाट साथ दिनुहुने दाजुहरूलाई धन्यवाद। हामी आगामी हप्ता यही समयमा मुक्तक यात्रामा फेरि जोडिने वाचा गर्छौँ र यहाँका सुन्दर सुन्दर मुक्तकहरू लिएर आउनेछौ। आज सुनेर साथ दिनुभयो यहाँलाई धन्यवाद। जसका मुक्तकहरू वाचन गर्यौं यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै आजको मुक्तक यात्राबाट म सरू पनि बिदा हुन्छु। शुभरात्री।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 वेबसाइट www.lagrandi.edu.np।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025530।
0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
4: रेडियो अन्नपूर्ण 93.4।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 9 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको 100 दिन पूरा, सुशासन, पारदर्शिता र सेवा प्रभावमा उल्लेखनीय सुधार। लेखनाथ उद्योग वाणिज्य संघको 30 स्थापना दिवस तथा 29 वार्षिक उत्सव सम्पन्न। व्यवसाय मैत्री नीति र औद्योगिक विकासमा सहभागीको जोड़। पोखरामा उत्कृष्ट कफी कृषक सम्मानित। बाँदरले क्षति पुर्याउने क्षेत्रमा कफी खेती गर्न सुझाव। संघीयता खारेज भए देश द्वन्द्वमा फस्ने गण्डकीका मुख्यमन्त्रीको चेतावनी। राष्ट्रपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप। विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा सम्पन्न। नवनिर्मित भवन उद्घाटनसँगै विशिष्ट व्यक्तित्व र ज्येष्ठ नागरिक सम्मानित। अमेरिकालाई विश्वयुद्धभन्दा पनि धेरै खतरा कम्युनिजमबाट भएको राष्ट्रपति ट्रम्पको भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टिको समारोह शुरू। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै। सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान बिन्दु तयार पारेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको 100 दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो। राजनैतिक नियुक्ति पारदर्शिता, खुल्ला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक क्यालेण्डरको प्रभावकारी रूपमा लागू गरिएको छ। नीतिगत र संरचनागत सुधारका साथै संघीय सरकारको मन्त्रालय संख्या घटाएर आर्थिक मितव्ययिता अप्नाइएको छ। विगतमा राजनैतिक दलका नेता बढ़ी व्यस्त हुने उद्घाटन र शिलान्यास जस्ता कार्यक्रमलाई अन्त्य गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार सरकारले नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकतामा राखेको छ। यस अवधिमा हामीले धेरै प्रक्रिया पारदर्शी बनाएका छौं। अधिकांश नियुक्ति खुल्ला प्रतिस्पर्धाको माध्यमबाट गरिएको छ। राजदूत नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट प्रक्रिया अगाडि बढ़ाइएको छ, मन्त्री पोखरेलले भन्नुभयो। उहाँका अनुसार 8 विश्वविद्यालयका उपकुलपतिको नियुक्ति सरकारको हस्तक्षेप बिना विज्ञ समिति गठन गरेर टुंगाइएको छ। सबै विश्वविद्यालयमा एकैपटक उपकुलपतिको नियुक्ति गरिएको छ। परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई यस अवधिमा उल्लेखीय कामका रूपमा लिन सकिने उहाँले बताउनुभयो। शिक्षा 10 संशोधन नियमावली 2083 मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ। शैक्षिक क्यालेण्डर कार्यान्वयनमा ल्याइएको छ। एससी र 10/2 को नतिजा तोकिएको समय अवधिभित्रै सार्वजनिक गरिएको छ। स्नातक तहका परीक्षाको नतिजा पनि क्यालेण्डर अनुसार नै सार्वजनिक हुने गरी व्यवस्था मिलाइएको छ। शिक्षा मन्त्री पोखरेलले आफ्नो मन्त्रालय अन्तर्गत पर्ने सरकारको 100 बुदामा समेटिएका सबै काम सम्पन्न गरी अतिरिक्त 42 काम गरिएको जानकारी दिनुभयो। मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति एनओसी सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकताका साथ अघि बढ़ाएको छ। अबदेखि एससीको नतिजा परीक्षा सम्पन्न भएको 1 महिनाभित्र, कक्षा 12 को नतिजा 40 दिनभित्र तथा विश्वविद्यालयको नतिजा 65 दिनभित्र सार्वजनिक गर्ने अभ्यास स्थापित गरिएको छ। व्यवस्था शासकीय सुधार सम्बन्धी सरकारको 100 बुदी कार्ययोजना अनुसार कार्यान्वयन गरिएको हो। उक्त कार्ययोजनामा विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीले परीक्षा सम्पन्न भएको 2 महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने तथा स्नातक र स्नातकोत्तर तहको नतिजा शैक्षिक क्यालेण्डर अनुसार प्रकाशन गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले विश्वविद्यालयमा दलगत हस्तक्षेप अन्त्य गर्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। विद्यार्थी संगठनलाई विश्वविद्यालयको भवन वा जग्गा उपलब्ध नगराउने, दलगत संकेत हटाउने तथा स्टुडेन्ट काउन्सिल र भोइस अफ स्टुडेन्ट प्रणाली लागू गर्ने तयारी भइरहेको छ। यसका लागि निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको अध्ययन विधामा गएका तर तोकिएको अवधिमा नफर्किएका करिब 400 प्राध्यापकबाट असूल गर्नुपर्ने करिब 2 अर्ब मध्ये हालसम्म करिब 50 करोड़ राजस्व फिर्ता भएको छ। कक्षा 5 सम्मका विद्यार्थीको लागि परम्परागत आन्तरिक परीक्षा हटाई मनोवैज्ञानिक दबाव कम हुने वैकल्पिक मूल्याङ्कन प्रणाली लागू गरिएको छ। जन्मदर्ता प्रमाणपत्र नभएका बालबालिकालाई स्थानीय तहबाट प्रमाणित विवरणको आधारमा विद्यालय भर्ना गर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ। विद्यार्थीलाई स्नातक तहसम्म अध्ययन गर्न नागरिकता अनिवार्य नहुने व्यवस्था मिलाउन विश्वविद्यालय अनुदान आयोग मार्फत आवश्यक कार्यविधि जारी गर्ने तयारी गरिएको छ। मन्त्रालयले शिक्षकको लागि ई पेन्सन कार्ड प्रणालीको तयारी, विद्यालय शिक्षाको राष्ट्रिय गुणस्तर मापदण्डको अन्तिम मस्यौदा, सहकार्यात्मक शैक्षिक उपाधि कार्यक्रम सम्बन्धी नियमावली कार्यान्वयन तथा सेवा प्रवाह पुनर्संरचना, बिजनेस प्रोसेस रि इन्जिनियरिङ बीआर सम्बन्धी कार्यलाई अघि बढ़ाएको जनाएको छ। गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले निजी क्षेत्रको सक्रिय सहकारी बिना सरकार सफल हुन नसक्ने बताउनु भएको छ। राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधार निजी क्षेत्र नै भएकोले सरकार र निजी क्षेत्रबीच विश्वास, सहकार्य र साझेदारी अझ सुदृढ हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। लेखनाथ उद्योग वाणिज्य संघको 30 स्थापना दिवस तथा 29 वार्षिक उत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री रिमालले उद्योग, व्यापार, पर्यटन र कृषिको समन्वित विकासबाट मात्रै प्रदेश र देशको आर्थिक अवस्था मजबूत बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा चित्रित गर्दै व्यवसायका समस्या समाधान गर्न प्रदेश सरकार नीतिगत सुधार तथा लगानी मैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले युवा, महिला, कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर डिजिटल प्रविधिको विस्तार गर्दै दिगो आर्थिक विकासतर्फ अघि बढ़नुपर्ने आवश्यकता उल्याउनुभयो। उद्योग तथा पर्यटन क्षेत्रको विकाससँगै रोजगारी सृजना हुने भएकोले निजी क्षेत्रलाई थप प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको जानकारी दिँदै लगानीकर्ताले निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो। मन्त्री रिमालले पोखरा 31 पुनिटार स्थित जग्गालाई प्रदेश सरकारको मातहतमा ल्याएर आगामी 5 वर्षभित्र आधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो। यसले प्रदेशको औद्योगिक विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै पोखरालाई पर्यटनसँगै उद्योगको केन्द्रका रूपमा विकास गरिने बताउनुभयो। उहाँले संचार माध्यमलाई जनताको आवाज सरकारसम्म पुर्याउने प्रभावकारी माध्यमको रूपमा व्याख्या गर्दै पत्रकारिताको भूमिकाको प्रशंसा गर्नुभयो। साथै महिलाको अर्थपूर्ण सहभागिता बिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै प्रदेश सरकारले महिला उद्यमशीलता र नेतृत्व विकासलाई पनि प्राथमिकता दिएको बताउनुभयो। कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले 2054 साल असार 20 गते स्थापना भएको संघले 3 दशकको यात्रामा उद्योगिक व्यवसायको हकित संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताउनुभयो। सीमित स्रोत साधनका बीच संस्था आज 2000 भन्दा बढ़ी सदस्य रहेको सशक्त व्यावसायिक संस्थाका रूपमा स्थापित भएको उल्लेख गर्दै उहाँले अग्रजहरूको योगदानको उच्च सम्मान गर्नुभयो। अध्यक्ष अधिकारीले लेखनाथलाई उद्योग, व्यापार र पर्यटनको केन्द्रका रूपमा विकास गर्न संघ निरन्तर सक्रिय रहेको बताउनुभयो। व्यवसाय सञ्चालनको लागि सुरक्षित भयरहित र लगानी मैत्री वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। निजी क्षेत्र बलियो भए मात्र देशको अर्थतन्त्र पनि बलियो हुने धारणा उहाँले व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कणेलले संघीयताको मर्म अनुसार सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकारी हुनुपर्ने बताउनुभयो। उहाँले व्यवसाय मैत्री नीति निर्माण, लगानी प्रवर्धन र प्रशासनिक सहजीकरण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्द राज मुलमीले बदलिन्दो समयसँगै व्यवसाय सञ्चालनको शैली पनि परिवर्तन हुँदै गएको उल्लेख गर्दै नयाँ पुस्ताले प्रविधि मैत्री सोचका साथ उद्यमशीलतामा अघि बढ़नुपर्ने बताउनुभयो। उहाँले लेखनाथ क्षेत्र शिक्षा, संस्कृति, पर्यटन र आर्थिक विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको उल्लेख गर्दै उपलब्ध प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसको व्यवसायिक उपयोग गर्नुपर्ने धारणा राख्नुभयो। कास्कीका प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले लेखनाथ उद्योग वाणिज्य संघले 3 दशकमा पुर्याएको योगदानको प्रशंसा गर्दै व्यवसाय सञ्चालनमा देखिएका समस्या समाधानको लागि प्रशासन सधैं सकारात्मक रहेको बताउनुभयो। उपभोक्ताको हित संरक्षण र व्यवसाय मैत्री वातावरण निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले 80 जना सदस्यबाट शुरू भएको संस्था आज 2000 भन्दा बढ़ी सदस्य भएको जानकारी दिँदै लेखनाथ क्षेत्रको पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार तथा सामाजिक क्षेत्रमा संघले उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थललाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न, ताल संरक्षणमा सरकारी लगानी बढ़ाउन तथा लेखनाथ महोत्सवलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभयो। कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम गिरी, वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बास्तोला, महासचिव भरतराज ओझा, लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा लगायतले संघको योगदान, निजी क्षेत्रको भूमिका र भावी योजनाबारे धारणा राख्नुभएको थियो। सो अवसरमा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यको संरक्षक उद्यममा स्थापना गरिएको चन्द्रलक्ष्मी ज्येष्ठ नागरिक पुरस्कार 2083 एपीआई टेलिभिजनका प्रधान सम्पादक टीकाराम यात्रीलाई प्रदान गरिने घोषणा गरिएको छ। पुरस्कार छनौट समितिका संयोजक छत्रधर आत्रेयका अनुसार पुरस्कारको राशि 1,01,000 रहेको छ। त्यसै गरी संघको लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार 2083 समाधान राष्ट्रिय दैनिकका प्रधान सम्पादक भरत कोइरालालाई सम्मानित हुनुभएको छ। संघका पूर्व कार्य समिति सदस्य तथा नमस्ते पार्टी प्यालेसका संचालक सूर्यमणि लामिछानेले स्थापना गरेको उक्त पुरस्कारको राशि 15,088 रहेको छ। यसअघि आदर्श समाजका प्रधान सम्पादक कृष्ण मास्तोला तथा आर्थिक आवाजका प्रधान सम्पादक सुरेन्द्र पौडेल यस पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ। यसै गरी संघका पूर्व कार्य समिति सदस्य कृष्णप्रसाद ढुंगानाद्वारा स्थापित वातावरण संरक्षण पुरस्कार 2083 यस वर्ष पोखरा 27 शिवटोल विकास संस्थालाई प्रदान गरिएको छ। 11,111 राशिको उक्त पुरस्कार उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले हस्तान्तरण गर्नुभएको थियो। 30 वर्षको यात्रामा लेखनाथ उद्योग वाणिज्य संघले उद्योग व्यापार पर्यटन सामाजिक उत्तरदायित्व वातावरण संरक्षण तथा आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानलाई कार्यक्रममा सहभागीहरूले उच्च मूल्यांकन गरेका थिए। वक्ताहरूले निजी क्षेत्र र सरकार बीचको सहकारीलाई अझ सुदृढ बनाउँदै लेखनाथलाई उद्योग पर्यटन र लगानीको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न सबैपछि एकजुट भएर अघि बढ़नुपर्नेमा जोड़ दिएका थिए। नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं कफी कपिङ च्याम्पियनशीप पोखरामा सम्पन्न भएको छ। नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा पोखरा महानगरपालिका र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्धनमा सो एक दिने कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्नुभयो। त्यस अवसरमा मुख्यमन्त्री पाण्डे गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की र पोखराका मेयर धनराज आचार्यले कफी कपिङमा उत्कृष्टता हासिल गर्ने उद्यमी तथा कृषकहरूलाई नगद सेट सम्मान समेत गर्नुभएको थियो। कृषकहरूले पोखरा महानगर क्षेत्रमा करिब 45 हेक्टर क्षेत्रफलमा कफी खेती गर्ने गरेका छन्। आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार पोखरामा वर्षेनी करिब 15 टन कफी उत्पादन हुने गरेको छ। कृषकहरूलाई प्रोत्साहनको लागि महानगरपालिकाको तर्फबाट कम्तीमा 100 बोट कफी रोप्नेहरूलाई प्रति बोट 50 रूपियाँ प्रदान गर्ने कार्यक्रम अन्तर्गत 10,000 बिरूवा लगाइएका छन्। महानगरपालिकाले कृषकहरूलाई कफी प्याकेजिङमा सहयोग गरेको छ भने पोखरामा करिब 1,500 को हारारीमा कफी क्याफे तथा सपहरू सञ्चालनमा रहेका छन्। नगर प्रमुख आचार्यले कफी खेतीको व्यावसायिक विकासको लागि कृषकहरूलाई बिउ तथा बिरूवामा अनुदान प्रोत्साहन लगायतका बजारीकरणमा समेत आवश्यक सहयोग तथा समन्वय गरिएको बताउनुभयो। कफी क्याफेहरू सञ्चालनको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले व्यवसाय प्रवर्धन केन्द्र मार्फत बारिष्ठा लगायतको सिप विकासका तालिम कार्यहरू समेत सञ्चालन गरिएको उहाँले बताउनुभयो। महानगरपालिका कृषकहरूको साथमा रहेको विश्वास दिलाउँदै उहाँले बाँझो जमीन तथा बाँदरहरूले क्षति पुर्याउने क्षेत्रमा यसको खेती गर्न कृषकहरूलाई आह्वान समेत गर्नुभयो। खेतीयोग्य जमीनहरू बाँझो बस्ने समस्या बढ़िरहेको उल्लेख गर्दै प्रमुख आचार्यले यसलाई उपयोग गर्ने उपयुक्त बालीका रूपमा कफी खेतीको विस्तार गर्न सकिने बताउनुभयो। कफीको व्यावसायिक उत्पादन र प्रविधिसँग केन्द्रित भएर प्यानल छलफल समेत गरिएको छ। विभिन्न स्टल मार्फत कफीको प्रयोग उत्पादन र बजारीकरणका विषयमा जानकारी दिइएको थियो। पुराना दलहरूलाई विस्थापित गर्दै नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा उदाएको छ। केही वर्ष अघि मात्र उदाएको यो पार्टीले गत निर्वाचनमा झण्डै 2/3 मत पाएर सरकार बनाएको छ। सो पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बाले नेतृत्वमा सरकार बनेसँगै पुराना दलहरू रुष्ट छन्। अझ सरकारले गरेका पछिल्ला निर्णयप्रति ती दल र तिनका नेताहरू आक्रोशित छन्। त्यसमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे पनि अछुतो हुनुहुन्न। नेपाली कंग्रेसका शेरबहादुर देउवापछि पूर्णबहादुर खड्का निकट मुख्यमन्त्री पाण्डे बालन सरकारप्रति पहिलेदेखि नै नकारात्मक हुनुहुन्थ्यो। झन पछिल्लो पटक रासोपा महाधिवेशनमा प्रदेश सभा खारेज गर्ने प्रस्ताव आएपछि उहाँ थप आक्रोशित हुनुभएको छ। बेला बेला संघ सरकारप्रति असन्तोष व्यक्त गर्दै आउनुभएका मुख्यमन्त्री पाण्डेले आज पोखरामा आयोजित एक कार्यक्रममा पनि आक्रोश लुकाउन सक्नु भएन। प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीले पोखरामा आयोजना गरेको गण्डकी मीडिया समिट कार्यक्रममा बोल्दै उहाँले पत्रकार र कर्मचारीलाई आन्दोलन गर्न उक्साउनुभयो। सरकारी विज्ञापन सरकारी मीडिया बाहेक अन्यलाई नदिने निर्णयमा पत्रकार र कर्मचारी संगठन खारेज गर्ने निर्णयमा कर्मचारी संगठन बोल्न डराएको उहाँको आरोप छ। कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रमेश पौडेलले आफूहरू सरकार विरूद्धको आन्दोलनमा रहेको बताएको प्रसंग कोट्याउँदै उहाँले पत्रकारको आन्दोलन फितलो भएको आशय व्यक्त गर्नुभयो। अर्बको विज्ञापन बजारलाई सरकारले सरकारी मीडियामा मात्रै दिने निर्णय गरे। उहाँले भन्नुभयो यही हो तपाईँहरूको आन्दोलन। हिजो हामी पुराना दलहरू कांग्रेस एमाले वा माओवादीको नेतृत्वमा सरकारले यही काम गरेको भए तपाईँहरूको आन्दोलन यस्तै हुन्थ्यो कि योभन्दा अझ चर्को हुन्थ्यो। सरकारले सम्बोधन गर्नु पर्थ्यो, गर्न बाध्य बनाउन सक्नुहुन्थ्यो कि हुन्थेन। सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न उहाँले सुझाउनु भयो। पत्रकारलाई आन्दोलनको लागि उक्साउने क्रममा उहाँले रासोपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको पनि आरोप लगाउनुभयो। बालेन सरकारलाई सच्याउन दवाब दिनुपर्ने उहाँको भनाइ थियो। यदि अधिनायकवाद अर्थात प्रेस स्वतन्त्रतालाई हनन गर्ने सोचाइ भएको सरकार आयो भने सबैभन्दा पहिलो प्रहार प्रेस जगतलाई नै हुने उहाँले चेतावनी दिनुभयो। अर्को प्रसंगमा मुख्यमन्त्री पाण्डेले कर्मचारी पनि बालेन सरकार विरूद्ध आन्दोलन गर्न डराएको टिप्पणी गर्नुभयो। मुख्यमन्त्री पाण्डेले संघीयता खारेज गरे देश द्वन्द्वमा फस्ने चेतावनी समेत दिनुभएको छ। गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ। पोखरामा आज आयोजित गण्डकी मीडिया समिट 2083 तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका पाँचजना अग्रज पत्रकारलाई सम्मान गरिएको हो। सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्वर्गीय केशवराज पराजुले, तिलकमान गुबाजु, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुनुहुन्छ। प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उहाँहरूलाई जनै 50,000 राशि ताम्रपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो। तीन दिन अघि मात्र निधन हुनुभएका स्वर्गीय पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरू कृष्णप्रसाद बाख्तुला र नारायण कार्कीले सम्मान ग्रहण गर्नुभएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आईवीएफ केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
4: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग गण्डकी प्रदेशका प्रमुख डेलीराज भट्टले हाम्रा अमूल्य सांस्कृतिक सम्पदा मध्ये लोक भजन चुटकाहरू आध्यात्मिक चेतना सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्वपूर्ण प्रतीक रहेको बताउनु भएको छ। राष्ट्रिय लोक भजन चुटका संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथि भट्टले हिमाल पहाड़ र तराईका विभिन्न समुदायले सृजना गरेको लोकगीत लोकभजन लोकनृत्य भाषा साहित्य कला र संस्कारहरूले हाम्रो राष्ट्रिय जीवनलाई समृद्ध बनाएको बताउनुभयो। हाम्रो गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा त्योभन्दा कैयौं गुणा धनी रहेको बताउँदै उहाँले यहाँको माटोमा खैजडीको ताल मुजुराको झंकार र लोक भजनको सुगन्ध मिसिएकोले गण्डकी लोक संस्कृति र भजनको उद्गम स्थल रहेको उल्लेख गर्नुभयो। उक्त अवसरमा प्रदेश प्रमुख भट्टले भजन चुटका प्रस्तुत गर्ने दुईजना 7 वर्ष र 12 वर्षका बालकलाई नगद प्रदान गरी हौसला प्रदान गर्नुभएको थियो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 4 विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सुविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 अर्थमन्त्री डाक्टर सोणी मुगले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण तेस्रो संशोधन विधेयक 2083 भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका हुन्। विधेयक स्वीकृत गर्नुअघि छलफलका क्रममा सांसदले उठाएको प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीहरूले आज नै दिनुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ। विश्वकर्मा समुदायको सामाजिक शैक्षिक र सांस्कृतिक रूपान्तरणमा क्रियाशील विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा तथा नवनिर्मित भवन उद्घाटन समारोह आज पोखरा 7 रामकृष्ण टोल घारीपाटन स्थित समाजकी प्राङ्गणमा सम्पन्न भएको छ। 2069 सालमा स्थापना भएको समाजले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरी उद्घाटन गरेको हो। कार्यक्रममा समाज र राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने बौद्धिक एवं व्यावसायिक व्यक्तित्व ज्येष्ठ नागरिक र भवन निर्माणमा सहयोग गर्ने मनकारी दादाहरूलाई भव्य सम्मान गरिएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि दुर्गाबहादुर सुनारले उत्पीडित तथा शिल्पी आन्दोलनमा विश्वकर्मा समुदायले पुर्याएको ऐतिहासिक र निर्णायक योगदानको चर्चा गर्दै समुदायबीचको बलियो एकता सहकार्य र संस्थागत विकासको खुल्ला हृदयले प्रशंसा गर्नुभयो। समाजका पूर्व अध्यक्ष एवं पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मल दियालीले विश्वकर्मा समुदाय अब सामाजिक दायरामा मात्र सीमित नरही प्रशासनिक राजनैतिक र नीतिगत तहमा समेत सशक्त रूपमा अगाडि बढ़नुपर्ने आवश्यकता औल्याउनु भएको थियो। पोखराको गैरापाटन स्थित यस क्षेत्रकै परिचित विद्यालय कुमुदिनी हंस माध्यमिक विद्यालयमा कक्षा 11 का विद्यार्थीहरूलाई कक्षा 12 का विद्यार्थीले स्वागत गरेका छन्। यसपटकको कार्यक्रम उनीहरूले गायिका प्रीति आलीको विशेष सांगीतिक प्रस्तुतिसँगै सम्पन्न गरेका छन्। प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले नवागन्तुक विद्यार्थीलाई स्वागत गर्नुभयो। उहाँले कुमुदिनी हंसले विगत लामो समयदेखि गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा पस्कदै आएको स्मरण गराउँदै नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूले पनि सही गौरवमय इतिहासलाई कायम राख्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासको लागि सधैँ उपयुक्त वातावरण प्रविधि मैत्री शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड़ दिँदै आएको र आगामी दिनमा पनि यसलाई अझ परिष्कृत गर्दै लैजाने प्रतिबद्धता जनाउनुभएको थियो। सहायक प्राचार्य मुकेश कुमार अधिकारीले लगनशीलता र मेहनतले लक्ष्यमा पुग्न सकिने भएकोले कक्षा कोठामा नियमित हाजिर हुन अनुरोध गर्नुभयो। सो अवसरमा बिजनेस तथा म्याथतर्फ 100% विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक विशाल विक्रम कुमार र केमिस्ट्री की अंजु कार्कीलाई अध्यक्ष पालिकाले सम्मान गर्नुभएको थियो। कार्यक्रममा गायिका प्रीति आले विशेष आकर्षणको रूपमा रहनुभएको थियो। उहाँले आफ्ना चर्चित गीतहरू सुनाएर सहभागीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने कक्षा 12 का विद्यार्थीहरूले नयाँ साथीहरूको स्वागतमा विभिन्न गीत नृत्य र प्रहसनहरू प्रस्तुत गरेका थिए। पोखराचार गैरेपाटन स्थित पश्चिमाञ्चल माविमा 11 कक्षामा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई आज स्वागत गरिएको छ। विद्यार्थीको लागि आयोजित कार्यक्रममा पश्चिमाञ्चल फाउण्डेशनका अध्यक्ष प्राध्यापक डाक्टर रामनाथ ओझाले उज्जवल भविष्यलाई ध्यान दिएर अध्ययन गर्न विद्यार्थीलाई सुझाउनुभयो। विद्यालयका प्राचार्य सरोज कोइरालाले अनुशासनमा रहेर अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो। विद्यालयका 10 गीतहरू सुनाएर सहभागीलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने कक्षा 12 का विद्यार्थीहरूले नयाँ साथीहरूको स्वागतमा विभिन्न गीत नृत्य र प्रहसनहरू प्रस्तुत गरेका थिए।

कर्णवर्ण हाइलाइट्स में वन राष्ट्र प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिजमलाई अमेरिकाको लागि विश्वयुद्धभन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ्दै गएको दावी पनि गर्नुभएको छ। कम्युनिजम अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध दोस्रो विश्वयुद्ध पर्ल हार्बर वा सेप्टेम्बर 11 को आक्रमण भन्दा समय ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिस्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनु भएको छ। इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टिको समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरिनेछ। खामेनीको शव राखिएको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसल्लाको प्रांगणमा भेला भएको एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार यो अन्त्येष्टि जुलाई 9 खामेनीको गृहशहर मसअदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मुस्तफा घाइते हुनुभएको थियो। अहिले मुस्तफा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सहआयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्सबीच खेल्नुहुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश गरेसँगै अन्तिम 16 समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बालेन्द्र शाह नेतृत्वको सरकार गठनको 100 दिन पूरा, सुशासन, पारदर्शिता र सेवा प्रभावमा उल्लेखनीय सुधार। लेखनाथ उद्योग वाणिज्य संघको 30 औं स्थापना दिवस तथा 29 औं वार्षिक उत्सव सम्पन्न। व्यवसाय मैत्री नीति र औद्योगिक विकासमा सहभागीको जोड़। पोखरामा उत्कृष्ट कफी किसान सम्मानित। बाँदरले क्षति पुर्याउने क्षेत्रमा कफी खेती गर्न सुझाव। संघीयता खारेज भए देश द्वन्दमा फस्ने गण्डकीका मुख्यमन्त्रीको चेतावनी। रासोपा नेतृत्वको सरकार तानाशाही बन्दै गएको आरोप। विश्वकर्मा सेवा समाज कास्कीको तेस्रो साधारण सभा सम्पन्न। नवनिर्मित भवन उद्घाटनसँगै विशिष्ट व्यक्तित्व र ज्येष्ठ नागरिक सम्मानित। अमेरिकालाई विश्वयुद्धभन्दा पनि धेरै खतरा कम्युनिजमबाट भएको राष्ट्रपति ट्रम्पको बनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै अवस्थ। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: नेत्र रोग,
1: दाँत तथा मुख रोग,
0: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
1: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
0: सुविधा सम्पन्न आईसीयू सेवा,
1: डिजिटल एक्सरे,
0: सिटी स्क्यान सेवा,
1: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
0: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
1: फिजियोथेरापी, युरोफ्लोमेट्री,
0: केमोथेरापी,
1: सुरक्षित गर्भपतन सेवा,
0: होल बडी चेकअप, हेल्थ प्याकेज,
1: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की,
0: फोन 061 572 648 572 849।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्।
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा।
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
9: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
12: किन्नुस अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
13: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ, यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू।
12: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
13: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
12: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ, यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
13: फोन 5308-15
12: 5308-15
13: मोबाइल नम्बर 9852-22871 महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
14: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
15: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
16: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
17: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
16: नेपाल आदिवासी जनजाति महासंघ।
18: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
19: हेलो
20: हजुर, नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
20: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
21: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सहपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061576458779703 मौकाको फाइदा उठाउनुहोस्

0: Goyal Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS Pipes, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
1: नेपाली को गौरव,
2: नेपाली को पहिचान,
1: पालिखले ढाका टोपी
2: जसले शिर को शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिम का कपडाहरुका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखले ढाका टोपी, महेन्द्रपुल खुला कार्यालय नजिकै पोखरा, फोन 526483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
1: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
4: बर्दी हिमाल को काख में स्वाद को नया गंतव्य भाषापुछ्रे गाउँपालिका वडा नंबर 8 लुम्रे में खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट। विदेश को अनुभव, आफ्नै माटोमा स्वाद को पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेमजा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
5: रेडियो अन्नपूर्ण 93.4 डिजिटल, एन्टरटेनिङ द नेशन।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।